0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्द को तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
1: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान। विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशा। जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
1: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासुपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु

0: जनकपुर पश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट

0: उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रवाह पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
1: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
2: सीमित स्रोत र साधन भित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं।
1: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
1: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो।

0: र हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा चालू आर्थिक वर्षको दुई महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सेको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायीका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटेकोशी त्रिशुली बाढ़ीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
3: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको दुई दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका दुई महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6.42 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षका दुई महिनामा 8.46 अर्ब राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1.33 अर्ब संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्यातमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो, बिजुलीमा लगाइएको भ्यात हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाइरहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्यात लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी घट्दैछ यार्चाको भाउ शीर्षकमा कृष्णप्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन, पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज, लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरियो। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11 देखि 15 मंगसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बाढ़ी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11 देखि 15 मंगसिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कसुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसुरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सीमादरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङको नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चित्कार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्नपार्क त्रिपुरेश्वर रूटमा चल्ने B5B5X4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दुङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लू बुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएसको डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढ़ीबाट पर्यटनमा 52 अर्ब 67 करोड़ क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचित शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही 9 देखि 11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवाद शीर्षकमा मधु जङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हिक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाममा पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाको उच्चस्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
3: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते उसु बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराते बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबल को 9-12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्टस एकाडेमीको आयोजनामा भएको 5-a-side महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
0: भोटिकुसी बारेको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितका महिला र बाल बालिकाको कुरा। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका महिला बाल बालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं।
5: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति पनि भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला। त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू आफ्नो मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला। कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ। कतिपय अवस्थामा महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
3: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
5: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ, खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
3: त्यो प्याकेज भन्ने चाहिँ कस्तो खालको के दिनु पर्यो?
5: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि, त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था, उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ।
3: पोषणयुक्त भन्नाले अब जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि, अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ।
5: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि, त्यो आउँछ नि, त्यति नै घिउ पनि आउँछ कि।
3: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बारीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
3: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपा एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
3: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई, पेश एक्सलाई महिला फुटसलको उपाधि।
3: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुदाउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ, अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ,
6: हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
0: हवस्त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518573।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ज कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सरझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सरझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित।

ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz रौंली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्दुरीबाट रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz बिरगञ्ज पर्साबाट सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रम ज्योतिष वास्तुलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजनीति 2083 साल असोज महिनाको आज 6 गते तदनुसार इसवी सन् 2026 सेप्टेम्बर आज 22 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 रोद्र नामक सम्वत्सर दक्षिणायन शरद ऋतु आज मंगलबार रहेको छ। भाद्र शुक्ल पक्ष तिथि रहेको छ आज एकादशी तिथि रहेका छन्। आज नक्षत्रमा रहेको छ उत्तर साढा नक्षत्र योगमा रहेको छ अति गण्ड योग रहेको छ। विशेष गरी करणमा रहेको छ वाणिज्यकरण रहेको छ। चन्द्रमा मकर राशिमा श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज पद्मयोग रहेको छ। आज बिहान सूर्योदय 5:52 भयो भने सन्त सूर्यास्त विशेष गरी 5:59 हुनेछ। आजको दिनमा घडी 12 घडी 7 परा रहनेछ। आज हरि परिवर्तिनी एकादशी व्रत रहेको छ। आजको व्रत असाध्य पवित्र रहेको छ। आज हरि परिवर्तिनी एकादशी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष छ। आजको कारबेराको समय रहेको छ विशेष गरी दिउँसोको 1:27:27 दिउँसोको 2:58:30 आज कालबेला यस्तै गरेर लाभ बेला रहेको छ विशेष गरी बिहानको 10:25:21 बिहानको 11:56 24 सेकेन्डसम्म लाभ बेला। आजको लागि विशेष गरी शुभ बेला दिउँसोको 2:58:30 विशेष गरी दिउँसोको 4:29:33 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। विशेष गरी ग्रह गोचरमा सूर्य कन्या राशिमा चन्द्रमा मकर राशिमा मंगल कर्कट राशिमा बुध कन्या राशिमा बृहस्पति कर्कट राशिमा यस्तै गरेर शुक्र तुला राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि श्रावणको प्रथम चरण नाम आउँछ खीबाट खिलेश्वर अथवा खिमानन्द अथवा खिल कुमारी नाम आउँछ। अन्त्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख

गरेको छ। यो त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराए र अब भने पाल रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि हुनेहरुका लागि आजको दिन पछिका लागि राम्रो सम्भावना देखे पनि तत्काल र सोचको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्, तैपनि बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्द जानेछन्, तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रो प्रतिशत दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जानेछ। सानो परिवर्तनले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफको कामले लोकप्रियता समेत दिलाउने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन सबैलाई समेटेर काम लिन नसक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा योजना अधुरो रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना कामै अल्झनु पर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवस्था जुट्नेछ। साथीभाइहरूको सहयोगले समेत उत्साह मिल्ने खालको योग भयो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि निर्णय उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खाउँदा राम्रो हुनेछ। अरूको प्रकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बिसुरीको निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेको उपलब्धि जोगाउन सजग रहनुपर्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गरेको काम सजिलै सम्पादन हुँदै जाँदैछन्। सेवामूलक कामबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययन प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफको कामले अरूको उपकार गर्न पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिन्छ। साथीभाइहरू र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मूल्य लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुन जाँदैछन्। घरेलु प्रयोजनका सामान जुटाउन सकिन्छ। व्यवसायमा केही लाभ हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नु पनि रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन अवसरी आत्मबल बढ्दै जानेछन्। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिन्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिलाउनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने अवसरमा रहेको छ। व्यावसायिक कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। बिछोडीका परिवारजनसँग आफन्तजनसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रार्थना गर्ने समय रहेको छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रार्थना गर्दा रोकियो काम सम्पादन हुँदै जानेछन्। अर्थभाव खड्के पनि आवश्यक पर्दा सापट वा कर्ज मार्फत धन जुट्दै जानेछन्। पेसा व्यापार व्यवसायमा लगनी बढाउने अवसर समेत प्राप्त हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जानेछन्। नोकरी तथा व्यापार व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगनी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ उठाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। छोटो समयमै काम बढाउन पनि सकिने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854-75-223, 9850-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9854-75-223 र 9800-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो नेटवर्क।

छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व कारण र लाभ बारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुशी कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्रमासको एघारौं तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि एघारौं भनेको एकादशी, एघारौं तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसै वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ, सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि चाहिँ। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच र आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ विशेष गरी चाहिँ यहाँबाट भनिएको छ। एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफुलहरू कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू जस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खान हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाई धुवाई गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो
हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजापाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजापाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने, तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनैभरि भोगे बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा एक दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परापूर्व कालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ एक दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धोई मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ यस्तै गरी मोक्षता एकादशी, यस्तै गरी पुत्रता एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जला एकादशी, देवसयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म, स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा एक दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले एक दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बस्यो भने हाम्रो पितृले खुसी हुन्छन् त भनी भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर यो चाहिँ गरुड पुराणमा पनि लेखाएको छ अनि यस्तो पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्मान पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जत्तिकै प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन त, हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेका मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ
उद्धारको मार्ग बाटो खुल्नेछ उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ तृप्त भनेको आनन्दको साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त पितृदोष पनि हट्छ त कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने परिवारमा झैझडा मनमुटाव भइरहने जे काम गरेर अवरोध भइहाल्ने रोग आउने अशान्ति हुने एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने सन्तानको प्रगतिहरू रोकिने छोराछोरीको पढाइ रोकिने बाधा आउने उन्नति प्रगतिमा बाधा विवाहमा बाधा सन्तानमा बाधाहरू आउने नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै नाश हुन्छ यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषयमा पनि तपाईँले ध्यान दिनुहोला पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ विद्या धन कीर्ति बढ्ने गर्दछ वंशवृद्धि हुन्छ घरमा सकारात्मक ऊर्जा फैलिन्छ त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ देवताले दिए तापनि पितृले हरियो लान सक्छन् तपाईँलाई थाहा छ कि छैन तपाईँले घरमा नारायण पूजा सत्यनारायण पूजा रुद्री पूजा घर वास्तु छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ लगेर कतै बान्नुहुन्छ कुलकुलाएको ठाउँमा लगेर बान्नुहुन्छ धुपबत्ती गर्नुहुन्छ इष्ट देवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ गौदान गरिसकेपछि गौजी तपाईँले लगेर ध्वजा उठाउने धुपबत्ती गर्ने फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गर्नुभएको छैन भने भन्नुहोला गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ गोदान गरिसकेपछि भन्नुभएको छ यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन बिर्सिएर पनि सक्नुहुन्छ त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त त्यो भएर सम्झाउनु होला तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँहरू जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन अहिले राम्रो विकसित मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ घर गृहस्थी सबै कुरा चल्नु भएको छ श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ यो विशेष वृद्ध हुनुहुन्छ होइन 90-95 वर्षको बुवा हुनुहुन्छ उठ्न बस्न सक्नुहुन्न श्राद्ध गर्न सक्नुहुन्छ आँखा देख्नुहुन्न अशक्त हुनुहुन्छ भने असहाय हुनुहुन्छ अपाङ्गहरूकै हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन यो विशेष गरी तपाईँले गर्न सकिन्छ अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ मल मासहरू 6 पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ जस्तै इन्दिरा एकादशी
पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्द्र एकादशी चाहिँ। प्रियति योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ। यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सीधा दान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ, ज्वाइँहरू कोही हुनुहुन्छ, जनै लाउने खालको ज्वाइँ चाहियो, फेरि जनै लाउने खालको होइन। भान्जा भान्जी त भन्ने ज्वाइँ पनि लाउँदैनन् भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन। खानेकुराहरू जे पनि खानुहुन्छ, जप तप पूजापाठ केही छैन है। उयो तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन। तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन। झोलीका देवता भन्दैमा सबै त राम्रा हुन्छन् भन्ने कुरा पनि छैन। फेरि यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु फेरि, भान्जा भान्जी रिसाउन पाउनुहुन्न। जे पनि खाने, मास मदिराहरू पनि खाने होइन। तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे आउँछ झ्याप्झुप पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि। नबार्ने सन्ध्या बन्दन भनेको जप, बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने, पूजापाठ नगर्ने, है, दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन, टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा, स्नाने दाने जपे होमे सन्ध्यायाम देवतार्चने शिखाबन्धन बिना कर्म न कुर्यात भई कदाचने भनेको छ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेका सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ, तपाईँको शिर तालु रहेको छ, शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौरिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दारी कपाल गर्नुहुन्न भनेको एक छाकेको नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर दिशा समान हुन्छ भनेको छ होइन। जस्तो कि तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान, पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्टा दिने हो कि अन्न जल दिने हो? कपाल खौरिनु पर्छ हेर्नुहोस्, कपाल पनि खौरिनु पर्छ भनेर वैज्ञानिकले पनि भनेको छ। फेरि हेर्नुहोस्, बेला बेलामा कपाल पनि खौरियो भने कपालमा रोग लाग्दैन, चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस्, वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी, हामी यतातिर थियौं, पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ, अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृदोष नाश भएर जान्छ, अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ, म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको हतगरामा जौ तिल हाल्नुहोस्, एउटा कुसाका टुक्रा, दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस्, अनि जल लिएर ल म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्ती भयो, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत दिन यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ, त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ।
इन्द्रा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस्, कुरा गर्दै गयो एकादशी व्रत बस्ने के ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा, यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि, एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा, एकादशी चन्द्रमासको एघारौं तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव दिकै हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा, बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ। यसले घर घरले कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ, नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्म बल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास, प्रतिष्ठा, हिम्मत, जोस लिएर आउँछ सूर्यले, है कि? यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, यसले चाहिँ गुरु वृद्धि, थायित्व आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थायी व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसलाई तपाईँ भ्रममा नपर्नु होला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँले, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्नु मिल्छ यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम, रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ, ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ। भनेको नगद प्रभाव भनेको जुन कमाउनु त हुन्छ, बचत हुँदैन भने त्यसो पनि सुधार हुन्छ। विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा, मैले अहिले पनि तपाईँलाई भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन मैले अघि भने तपाईँलाई, कुश जौ तिल कुश र जल लिएर तुलसाको मुठमा गएर संकल्प गर्नु आफैले मनबाट, ल है मैले एकादशी व्रत बस्छु आजदेखि, भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पितृलाई राम्रो सुख होस्, आँटेका ताकेका काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निक्लिनुभयो, कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा, अलपत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ, जस्तै म काठमाडौँ जाने आज, म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य, त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो। म उदाहरण दिन खोजेको तपाईँलाई चाहिँ, होइन, संकल्प नगरिकन गरे कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँलाई राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्दा पनि यसले फल दिँदैन। द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन। हेर्नु, अन्न खानुभयो भने आउँदैन, द्वादशी पारण गर्नुभयो भने आउँदैन, होइन, विशेष गरी चाहिँ। व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति, ग्रह शान्ति र विघ्न नाशका लागि
एकादशी व्रत बस्दैछु मेरो पूर्ण होस् भन्नु पर्यो। अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेवाय तपाईँले पाठ गर्नु मन्त्र जप गर्ने सकिन्छ 1008 नभए 108 पटक भए पनि गर्ने। विश्व सहस्र नाम पनि पाठ गर्नुहोस्। द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार रोकआउट हटोस् भनेर दान गर्नुहोस्। यसले तपाईँलाई विशेष ध्यान यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ। व्यापारका लागि भनेको चाहिँ आमालाई कि एकादशीले धन वृद्धि गराउने हो, मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो, पापमोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो, निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ, नराम्रोको चाहिँ नष्ट गरेर जान्छ भन्ने हो। व्यवहारिक पक्ष भनेको मन शान्त सही निर्णय गराउँछ, लोभ कम घाटा कम हुन्छ, धैर्य बढ्ने व्यापारिक टिका हुन्छ। यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ। एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ, विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन्, विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ। निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ। निरन्तरता जस्तै तपाईँले म भन्छु कसैले भन्नुहुन्छ मलाई झुटो परो, मलाई सुत्केरा परो, मैले व्रत पठाउँ हुन्छ हुँदैन भन्नुहुन्छ नि। जस्तै तपाईँलाई झुटो पर्यो सुत्केरा पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन, विष्णुको पूजा गर्ने भगवान्को पूजा गर्ने पूजा गर्नुहुन्थ्यो भने झुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, त्यसलाई भन्छ ठाडो व्रत भन्छ, सुक्खा व्रत भन्छ। झुठो पर्यो भने के गर्ने व्रत बस्ने, सुत्केरा पर्यो भने पनि व्रत बस्ने होइन, जस्तै गरी महिलाहरू रसोला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने। मन्त्र जप गर्न हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन, किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला, मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु। एकादशी व्रत बस्ने के हुन्छ, कस्ता कस्ता फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँहरूसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्दै जानुहोस्। फोन गर्नुहोस् दिनैभरि, मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँ आएर भेट्न सक्नुहुन्छ मलाई। घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ। निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो। तपाईँलाई मार्ग देखाउँछु, म सही मार्ग देखाउँछु, यो यो गर्नुहोस्, यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेवा गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्थन मन्थन अवश्य मेवा गर्ने नै छु। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृदान
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँ सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट रोमीको पुस्तक एक अध्यायको 18 पददेखि 32 पदसम्म यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। मानिस जातिप्रति परमेश्वरको क्रोध। परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दुष्टताको विरूद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्म ले दबाई राखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहना छैन, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्। न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन अझै अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावर र घर्षणे जीवहरूको मूर्तिको रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। यसै कारण परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको काम बासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्नो शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वता का परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। यसै कारण परमेश्वरले तिनीहरूलाई लाज मर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्नो स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे र त्यसरी नै स्त्री तर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रो तर्फ कामुकताको जलनमा पुरूषहरूले पुरूषहरूसितै निर्लज्ज काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो। तिनीहरू सबै किसिमको बदमाशी, दुष्टता, लोभ, इभीले भरिएका छन्। तिनीहरू डाहा, हत्या, झैझगडा, छल, बदखैले भरिएका हुन्छन् र तिनीहरू कुराउटे र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिट, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, आमा बुबाको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दय र क्रूर हुन्छन्। यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। आदरणीय श्रोता, यो खण्डमा पावलले मानिस जाति प्रति परमेश्वरको क्रोधको बारेमा व्याख्या गरेका छन् र परमेश्वरको क्रोध जो परमेश्वरबाट आउने दण्ड ती मानिसहरूको सारा भक्तिहीन र दुष्टताको विरूद्ध स्वर्गबाट प्रकट भएको छ जसले सत्यतालाई तिनीहरूको अधर्मले दबाई राखेका छन् र परमेश्वरको क्रोध मानव जातिको जीवनमा आएको छ किनभने मानिस जातिले अधर्म गरेका छन् पाप गरेका छन् र सत्यतालाई चाहिँ तिनीहरूले दबाई राखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ। कसैले मैले परमेश्वरलाई चिनेको छैन, परमेश्वरलाई कसरी चिन्न सकिन्छ, परमेश्वरै छैन भनेर मानिसहरू हिँडिरहेको अवस्था छन्। तर परमेश्वरको विषयमा जान्न सकिने कुरा प्रष्टै छन् भनेर यहाँ बताएका छन् किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। मानव जातिले ईश्वरै छैन भनेर कसरी भन्न सक्छन्? मानव जातिले कसरी मैले परमेश्वरलाई चिन्न सकिँदैन भनेर बहाना लगाउन सक्छन्? किनभने परमेश्वरले नै देखाइसक्नु भएको छ। यहाँ 20 पदमा यसरी लेखेको छ, उहाँको अदृश्य गुण, परमेश्वरको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लाङ्गै देखिएको छ। सारा सृष्टिलाई हेर्दा घाम, जुन, समुद्र अनि तारा मण्डलहरू लगाउन सक्छन् किनभने परमेश्वरले नै देखाइसक्नु भएको छ। यहाँ 20 पदमा यसरी लेखेको छ, उहाँको अदृश्य गुण, परमेश्वरको अदृश्य गुण अर्थात् उहाँको

बनाइएका सृष्टि गरिएका थोकहरूलाई हेरेर नै परमेश्वरको बारेमा अथवा विषयमा जान्न सकिन्छ भनिएको छ। आदरणीय श्रोता, परमेश्वरको बारेमा म जान्न सकिँदैन, परमेश्वरको बारेमा बुझ्नै सकिन्न, जान्नै सकिन्न, परमेश्वरै हुनुहुन्न भन्ने खालका सोचहरू यदि यहाँहरूको बीचमा छन् भने यहाँ स्पष्टै बताइएको छ, संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै उहाँको शक्ति, उहाँको ईश्वरीय स्वभाव देख्न सकिन्छ भनेका छन्। यसैले यिनीहरूलाई कुनै किसिमको बहना छैन। आज सारा विश्वका मानिसहरूले ईश्वरलाई म चिन्दिन, परमेश्वरलाई म बुझ्न सक्दिन, परमेश्वर कहाँ हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ भन्ने कुराको खोजी गर्ने व्यक्तिहरूले बहन अब गर्न पाइँदैन, किनभने परमेश्वरको शक्ति, आनन्द शक्ति र ईश्वरीय स्वभाव चाहिँ संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखाइएको छ, कुनै बहन छैन। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घर्षणे जीवहरूको मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा सात फेर गरे। परमेश्वरलाई पूज्नका साटो, सृष्टिकर्तालाई पूज्नका साटो, सृष्टि गरिएका कुराहरूलाई पो पूजेर परमेश्वरको महिमालाई सातफेर गरे भनेर यहाँ उल्लेख गरेका छन्। मानिस जाति अँध्यारो भयो, मानव जातिको अधर्मले गर्दा उनीहरू अँध्यारो भयो, अन्धकारमा हिँडिरहेको अवस्था छ, जुन कुरा उनीहरूले सत्यतालाई उनीहरूले पत्ता लगाएनन्। सृष्टिलाई पो उनीहरूले सृष्टिकर्ताको महिमा दिएर आज मानिसहरूले गलत काम गरेका छन्, गल्ती काम गरेका छन् भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको काम बास्नको अशुद्धतामा छोडिदिनुभयो कि तिनीहरूले आपसमा आफ्नो शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वतको परम धन्य सृष्टिकर्तालाई त्यागेर बरू सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरे। कति दुःख लाग्दो कुरो, एउटा मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गरेको प्राणी, एकदमै सृष्टि मध्येमा उच्च सृष्टिको रूपमा मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, तर मानिसले आफ्नो अधर्मले गर्दा, आफ्नो पापले गर्दा परमेश्वरलाई उनीहरूले नचिनेको व्यवहार गर्दछन् र परमेश्वरबाट उनीहरू अलग भएको कुरा देखाउँदछन् र परमेश्वरलाई दिनुपर्ने महिमा उनीहरूले नदिएको देखिन्छ र उल्टो परमेश्वरलाई महिमा दिनको सट्टा उनीहरूले सृष्टिलाई पूजा गरेर महिमा साटफेड गरेको देखिन्छ र उनीहरूले सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरेको देखिन्छ। यसै कारण परमेश्वरले तिनीहरूलाई लाज मर्दो काममुक्तको निम्ति छोडिदिनुभयो। तिनीहरूको स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रो तर्फ काममुक्तको जलनमा पुरूषहरूले पुरूषसितै निर्लज काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। आदरणीय श्रोता, परमेश्वरलाई दिनुपर्ने महिमा मानिसले दिएनन् र मानिसहरूले सृष्टिकर्तालाई पूज्नको सट्टा सृष्टिलाई पूजा गरे, सृष्टिकर्तालाई दिनुपर्ने महिमा सृष्टिलाई दिए। त्यसै कारण परमेश्वरले यिनीहरूलाई छोडिदिनुभयो, कामुक्तमा छोडिदिनुभयो र परमेश्वरले स्त्रीले स्त्रीसँग निर्लज्ज काम गर्नका लागि छोडिदिनुभयो, पुरूषले पुरूषसँग नै निर्लज्ज काम गर्नलाई छोडिदिनुभयो, किनभने यिनीहरू अटेरी हटी र एकदमै परमेश्वरप्रति यिनीहरूले अधर्म काम गरेको कारण

0: किनभने जानी जानिकन पनि यिनीहरूले सृष्टि कर्तालाई पुज्नको साट सृष्टिलाई उनीहरूले पुजेर परमेश्वरको विरोधमा ठूलो पाप गरेका छन्। त्यसै कारणले मानिस चाहिँ स्वाभाविक रूपमा नै उनीहरू अब गलत काम गर्दै हिँड्ने भए र निर्लज्ज काम गर्ने भए र पुरूषले पुरूषसँगै विवाह गर्न थाले, स्त्रीले स्त्रीसँगै विवाह गर्न थाले, यौनको दुरूपयोग गरे र यसरी मानव जातिको जीवन चाहिँ लथालिङ अवस्थामा छाडा अवस्थामा नराम्रो काम गर्ने गर्नका लागि उत्साहित भएर अगाडि बढ़िरहेको अवस्था देख्छौ। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनको अवस्थामा अनुचित आचरणको निम्ति त्यागी दिनुभयो भनेको छ र मानिसले गरेको अधर्मको सीमाना अति नै घटिसकेपछि परमेश्वरले उनीहरूलाई त्यागी दिनुभयो भनेका छन्। तिनीहरू सबै किसिमको बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाहा, हत्या, झैझगडा, छल, बदखाइले भरिएका हुन्छन् र तिनीहरू कुराउठे, बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिड, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दय र क्रूर हुन्छन्। आज समाजमा यहाँहरूले देख्नुहुन्छ यस्तै खालका कुकृतिहरू, यस्तै खालका कामहरू गरेर मानिसहरू हिँडिरहेका छन्। पाप स्वभावमा जीराखेको अवस्थाहरू छन् किनभने उनीहरू यसमा परमेश्वरलाई पुज्नुपर्ने ठाउँमा, परमेश्वरलाई महिमा दिनुपर्ने ठाउँमा नदिकन उल्टो परमेश्वरको महिमालाई यिनीहरूले साटफेट गरेको कारण आज यो सबै किसिमको कामहरू यिनीहरूले गर्न लागेका छन्। मूर्ख, विश्वासघाती, निर्दय र क्रूर छन्। यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यो काम गर्ने मात्र होइन तर यस्ता गर्नेहरूसँग सहमत, पूर्ण सहमत पनि हुन्छन्। र आज मानिसहरू यति धेरै बिग्रेका छन्, यति धेरै घिरेका छन् र परमेश्वरको मानिस, परमेश्वरले आफ्नै स्वरूपमा बनाएका मानिसले यति धेरै घिनलाग्दा कामहरू गरिरहेका छन् र यस्ता दुष्ट कामहरू गरिरहेका छन् र यसरी भने त परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी कुराहरू मात्र होइनन्, काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। र आज यो समाज, आज यो देश, यो विश्वलाई हामीले हेर्यौं भने मानव जातिको कुकृति, खराब कामहरू हामी समाजमा देख्छौं। हत्या, व्यभिचार, अन्य अत्याचार, सबै निर्दय क्रूरहरू सबै देख्छौ। यस्ता काम गर्ने व्यक्तिहरू परमेश्वरले उनीहरूलाई जे मन लाग्छ त्यही गर्नका लागि छोडिदिनु भयो। किन? किनभनेदेखि उनीहरूले सृष्टिकर्तालाई उनीहरूले विश्वास नगरेर, सृष्टि गरेका कुराहरूलाई विश्वास गरेर परमेश्वरलाई दिनुपर्ने, सृष्टिकर्तालाई दिनुपर्ने महिमा नदिकन उनीहरूले सृष्टि गरेका कुरालाई महिमा दिएर महिमालाई साटफेर गरेका छन्। परमेश्वरका अथवा अविनाशी परमेश्वरको महिमा साटफेर गरे, परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन् तर परमेश्वरले सृष्टि गरेका कुराहरूलाई पुजेर महिमा त्यता गरेका छन्। जसको कारणले आज विश्वभरि नै सबै मानिसको जीवनमा यी नछाइँदा, समाजमा, राष्ट्रमा नछाइँदा कुराहरू, एकदमै दुष्ट कुराहरू, पापका कुराहरू एकदम फैलिँदै संसारमा भरिँदै गइरहेको अवस्था हामी देख्छौं। र पौलले यो ठाउँमा अब यही कुराहरू भन्न चाहिरहेको छ कि परमेश्वरको बारेमा मानिसहरूलाई थाहा दिएको छ, परमेश्वरको बारेमा मानिसहरूलाई सृष्टि गरेकै कुराहरूबाट परमेश्वरको बारेमा जान्न सकिन्छ, परमेश्वरलाई बुझ्न सक्दैन, परमेश्वरको बारेमा थाहा छैन, परमेश्वरलाई चिनेको छैन भनेर बहन गर्ने ठाउँ छैन भनेका छन्। आज परमेश्वर सृष्टि गरिएका अथवा सृष्टिदेखि नै बनाइएका थोकहरूमा परमेश्वरको अनन्त शक्ति र ईश्वरीय स्वभाव देख्न सकिन्छ। परमेश्वरले सृष्टि गर्नुभएको थोकहरूमा देख्न सकिन्छ। आदरणीय श्रोता, आज परमेश्वरलाई चिनेको छैन, परमेश्वर छैन, परमेश्वर चाहिँ भनौँ यी ढुङ्गा अथवा सृष्टि, परमेश्वरले सृष्टि गरेका कुराहरूलाई पूजेर परमेश्वरको लाई दिनुपर्ने, परमेश्वरलाई दिनुपर्ने महिमा सृष्टिका कुरालाई दिएर गलत काम गरिरहेको अवस्थाहरू छन्। त्यसकारण आज यो खण्डबाट हामी के बुझ्न सक्छौ भने परमेश्वर साँचो हुनुहुन्छ। परमेश्वरलाई चिन्नका लागि, जान्नका लागि, बुझ्नका लागि उहाँले गर्नुभएको सृष्टिलाई हेरेर सबैले परमेश्वर हुनुहुन्छ, परमेश्वर सत्य हुनुहुन्छ र त्यति मात्रै होइन उहाँले नै यो संसार बनाउनु भएको कारणले गर्दा सबै महिमा आदर प्रशंसा उहाँलाई नै दिनुपर्दछ। यसो गर्यो भने फेरि समाजमा, देशमा एउटा असल काम गर्ने मानिसहरू, असल चरित्र भएका मानिसहरू निर्माण हुन सक्नेछन्। होइन भने मानिसहरू खराब चरित्रमा बाँचेर उनीहरूले मृत्युको भागीदार हुन्छन्। दुई दुईवटा मृत्युको भागीदार हुन्छ, एउटा आत्मिक मृत्यु, एउटा शारीरिक मृत्यु। आदरणीय श्रोताहरू, आजको यो प्रवचनलाई सुनिरहँदाखेरि यदि यहाँहरूले परमेश्वरलाई चिन्न सकिएन, परमेश्वर हुनुहुन्न, यो हामीले देखेको सृष्टिलाई हामी पुज्छौं भनेर यदि यहाँहरूले सृष्टिलाई पुजेर महिमा सृष्टिलाई दिइराख्नु भएको छ भने यो गल्ती हुन जान्छ। सृष्टिकर्तालाई दिनुपर्ने महिमा सृष्टिलाई दियो भने त्यो गलत हुन जान्छ। परमेश्वरलाई नै दिनुपर्ने आदर महिमा परमेश्वरलाई दिनुपर्छ र परमेश्वरले सृष्टि गर्नुभएको थोकहरूलाई माया गरेर त्यसको सदुपयोग गर्नुपर्छ। त्यसो गर्यो भने हरेक व्यक्तिको जीवनमा आशीर्वाद हुन्छ, असल चरित्र हुन्छ र उनले गलत काममा ऊ जान सक्दैन, दुष्ट कर्महरूमा ऊ हिँड्न सक्दैन, किनभने उसले सृष्टिकर्तालाई चिनेको छ, सृष्टिकर्तालाई विश्वास गरेको छ, सृष्टिकर्ताको अनुसार आज्ञा पालन गरेको छ भने उसको जीवनमा परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई नै दिन्छ अनि महिमा साटफेर हुने छैन। त्यसकारण आउनुहोस्, यहाँहरूलाई यदि यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने हामी सबैले परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई दिउँ, अरूलाई दिन मिल्दैन। यदि यहाँले यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छैन भने अब यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र तपाईँ यहाँहरूले पनि परमेश्वरसँग आफ्नो सम्बन्ध बलियो बनाउनुहोस्। परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई दिनुहोस्, उहाँले सृष्टि गरेको कुरालाई महिमा दिन मिल्दैन। आउनुहोस्, आजको यो प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् र यो प्रवचन सुनेर यहाँहरूले यदि हृदयमा यीशु ख्रीष्टलाई विश्वास गर्न चाहनुहुन्छ भने नजिकको चर्चहरूमा गएर यहाँहरूले बाइबल धर्मशास्त्रलाई लिएर पाठ गर्न सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ र विश्वास गरेर परमेश्वरलाई महिमा दिन सक्नुहुन्छ। यदि भन्दै यहाँबाट बिदा हुन चाहन्छु। अर्को समय परमेश्वरले दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको छ।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसक्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
4: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
3: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
5: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98450-89-394।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
7: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
7: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
8: फरेसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर, रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।

0: भुडी हेर त लाउ
1: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 को 19 भएन
3: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दा त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
5: बिनिसरा मसरङ्गी गाडीपट्टि हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गएँ उहाँ एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
6: श्री बाबा म बेस्तरी खुसी म त अहिले त
5: अब त म त बसेँ भनेको छ नि म
6: रामराजीपुर कलिपुर भन्छ तितरमाडी मेरो मलले खाएर गएको थिएँ खोज्दै गएको थिएँ नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतातै पोल्ने दुख्ने बेसी पटौनी सुतेको सुते हुने सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934। रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
2: त्यो त फाटिसक्यो नि, बजारमा कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
5: सम्पर्क मोबाइल 9741031429।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98549-18-57-37।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67-64-98141-67-64।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: दादा दादा म चाँडै स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
6: 9861705544।
7: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: केटाजौ आफै उताजौ आफै हैरानै भयो भने हत्तेरि
1: खर्च अनुसारको घर बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
3: छैन सर के सोचिरहनु भएको छ
2: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकन्ज नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-1088 र 9800-88778

0: No! No! No!
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाँदै परराष्ट्र मन्त्री खनाल कूटनीतिक भेटवार्तामा व्यस्त।
0: प्रतिनिधि सभाको बैठक बस्दै कार्यसूची परिमार्जन। संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धीको दिगो विकास सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गर्ने कार्यसूची।
1: हिमालय केन्द्रीय कमिटी बैठक आज पनि जारी। अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने।
0: अमेरिकी घोषणापछि इराक तथा टर्कीद्वारा इरानी एयरलाइन्समाथि प्रतिबन्ध। हुथी विरूद्धको कार्यवाहीमा साउदीलाई बेलायतको साथ।
1: र एसियाली खेलकुदमा नेपालको निरन्तर निराशजनक प्रदर्शन। पुरूष कबड्डीमा भारतसँग प्रतिस्पर्धा गर्दै
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाह कतार एयरवेजको आज दिउँसो 4:15 बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहसँगै वहाँका प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन्जनकार पनि अमेरिका जानुहुनेछ। वहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार बेन्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य छन्। उनीहरू भने आवश्यक तयारी तथा समन्वय गर्न यसअघि नै अमेरिका गइसकेका छन्। संयुक्त राष्ट्रसंघको 81औं महासभा भदौ 23 न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा शुरू भएको छ। महासभाको उच्चस्तरीय बैठक पनि आजदेखि शुरू हुँदैछ। प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई पर्सि असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका जान लाग्नुभएको हो। त्यसअघि कार्यभार सम्हालेको 1 वर्षसम्म विदेश भ्रमण नगर्ने तयारीमा रहनुभएका शाह भोटेको सिपाड़ी पहिरोपछि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्न अमेरिका जान लाग्नु भएको हो। भदौ 10 गते आएको भोटेको सिपाड़ी तथा पहिरोले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन महासभाको मंच प्रयोग गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ।
1: अमेरिका भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले कूटनैतिक भेटलाई तीव्रता दिनुभएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभाको अवसरमा न्यूयर्कमा रहनुभएका वहाँले साइडल्याण्ड र शिष्टाचार भेटवार्ता गरिरहनु भएको हो। खनालले भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा विचार आदान प्रदान गरेका थिए। साथै जलवायु परिवर्तनका कारण बढ़दो आवृत्ति र तीव्रताका प्राकृतिक विपदका विषयमा समेत छलफल भएको थियो। यस्तै खनालले पोलैण्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री रादोस्लाव सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। साइडल्याण्डमा भएको भेटवार्तामा नेपाल पोलैण्ड सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। भेटमा दुवै पक्षले नेपाल र पोलैण्ड बीच बढ़दो सम्बन्धलाई थप सुदृढ़ बनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयलाई जोड़ दिएका थिए।
0: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन जारी छ। आज पनि अध्यक्ष केपी शर्मा ओली आफैले शुरू गरेको बैठकमा हिजो उहाँले पेश गर्नुभएको 67 पृष्ठ लामो प्रतिवेदनमाथि छलफल शुरू भएको छ। अध्यक्ष ओलीको निर्देशन बमोजिम बैठकमा कड़ाई गरिएको छ। मोबाइल निषेध गरिएको छ भने बैठकबाट बाहिर जानुपर्दा अध्यक्षको अनुमति लिनुपर्नेछ। बोल्नुपर्दा अध्यक्षको ध्यानकर्षण गराएर अनुमति पाएपछि मात्र बोल्नुपर्नेछ। हरेक सदस्यलाई बोल्नका लागि 3 मिनटको समय निर्धारण गरिएको छ। त्योभन्दा लामो केही भएमा व्हाट्सएप मार्फत पठाउन भनिएको छ। बोल्ने क्रममा केन्द्रीय सदस्य ठाकुर गैरेले महासचिवलाई बैठक सञ्चालन गर्न नदी बाइपास गरिएको विषय उठाउनु भएको थियो। हिजो महासचिवले सञ्चालन गर्नुपर्ने बैठक ओली आफैले चलाएपछि फरक विचार राखेकै कारण उनलाई बाइपास गरिएको भन्दै बहस गर्माएको थियो। सामान्यतया महासचिवले बैठक सञ्चालन गर्ने र अध्यक्षले आफ्नो भनाई वा प्रतिवेदन राखेपछि क्रमैसँग छलफल हुने अभ्यास विपरीत ओली आफैले बैठक सञ्चालन गरिरहनु भएको छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। संसद सचिवालयले आकस्मिक कारण भन्दै निर्धारित कार्यसूचीमा परिमार्जन गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मगले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो, तर सो कार्यसूची हटाएर संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सफल अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको छ।
0: काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परि गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। किर्तिपुर वर्ण अस्पतालमा उपचाररत चालक अर्जुन लामाको हिजो राति नै मृत्यु भएको अस्पतालकी मेडिकल डाइरेक्टर निजीना ताम्राकारले बताउनुभयो। यद्यपि उनको वास्तविक परिचय भने अझै पनि खुल्न सकेको छैन। उनीसँग भएको लाइसेन्सका आधारमा दावा लामा पहिचान गरिए पनि दावाले आफू सकुशल रहेको र घटनामा परेका व्यक्तिको नाम अर्जुन रहेको बताएका थिए। लाइसेन्स दुरूपयोग भएको बारे ट्राफिक प्रहरीले पनि अनुसन्धान शुरू गरेको छ। ताम्राकारका अनुसार लामाको शरीरको 95% भाग जलेकाले बचाउन नसकिएको हो। हिजो मध्याह त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि रिद्धि सिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगोको लपेटामा परिचालक लामा गाड़ीभित्रै गम्भीर घाइते भएका थिए। सुरक्षाकर्मी र स्थानीयले लामालाई अचेत अवस्थामा गाड़ीबाट निकालेर तत्कालै किर्तिपुर अस्पताल पुर्याए पनि अवस्था गम्भीर बनिसकेको थियो। आगो लाग्नु अघि उनको ट्राफिक प्रहरीसँग केही विवाद भएको देखिन्छ। आफ्नो गल्ती नरहेको भन्दै आगलागी गर्न सक्ने सम्भावनाको पूर्वाभास समेत दिएको देखिएको छ। विवादपछि आक्रोशित लामा आफैले बसमा आगजनी गरेको बताइएको छ। यसबारे छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले समिति पनि गठन गरेको छ।
1: बागमती प्रदेश सरकारले आगामी असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रदेश सरकारको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले अत्यन्त जरूरी सूचना जारी गरी आवश्यक सावधानी र पूर्व तयारी अपनाउन अनुरोध गरेको हो। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनामा क्यान्सर पाइल्स जस्ता विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकोले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन गरेको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जनाइएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले सेप्टेम्बर 23 अर्थात भोलिदेखि विश्वभर इरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको यो घोषणासँगै टर्की, इराक र जर्जियाले पनि इरानी एयरलाइन्सलाई आफ्नो देशमा प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार इराकी अधिकारीहरूले अमेरिकी घोषणापछि इराकले इरानी एयरलाइन्सका उडानहरू स्थगन गर्ने बताएका छन्। त्यस लगत्तै जर्जियाले पनि इरानी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। यसअघि शनिबार इरानी एयरलाइन महान एयरले टर्की सरकारको आग्रहमा टर्कीका लागि आफ्ना उडानहरू स्थगित गरेको घोषणा गरेको थियो। करिब दुई साता अघि अमेरिकी ट्रेजरी विभागले 27 इरानी एयरलाइन्सलाई आफ्नो प्रतिबन्धित सूचीमा समावेश गरेको थियो। यसैबीच बेलायतले यमनी हुती समूहको आक्रमणलाई मध्यनजर गर्दै साउदी अरेबियालाई डिफेन्सिभ एयर टू एयर रिफ्यूलिङ सिस्टम सहयोग गराउने भएको छ। साउदी अरेबिया तर्फबाट सैन्य सहायताको माग गरिएपछि यो निर्णय गरिएको प्रधानमन्त्री एन्डी बर्नमले बताउनु भएको छ। यो सहयोग आउँदो केही दिनभित्रै शुरू हुने अनुमान गरिएको छ। यस अन्तर्गत बेलायतको एक भएजर विमान साइप्रस स्थित आरएफएफ अक्रोटेरीबाट संचालन हुनेछ। अधिकारीहरूले यो सहायता सीमित समयका लागि मात्र हुने र शुरूमा केही सातासम्म जारी रहने सम्भावना रहेको बताएका छन्। हालैका दिनहरूमा यमनको हुती समूहले साउदी अरेबियाको राजधानी रियादलाई निशाना बनाएर रकेट तथा क्षेपकास्त्र आक्रमण गर्दै आएको छ।
1: र अब खेल समाचार। जापानमा जारी विश्व एसियाली
0: कप छ। यो सहयोग आउँदो केही दिनभित्रै शुरू हुने अनुमान गरिएको छ। यस अन्तर्गत बेलायतको एक भएजर विमान साइप्रस स्थित आरएफएफ अक्रोटेरीबाट संचालन हुनेछ। अधिकारीहरूले यो

0: जस्ता बलियो टीम विरूद्ध कड़ा टक्कर दिए पनि जित हासिल पार्न असफल रहे। पुरूष कबड्डीमा नेपालले आजै भारतसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि नेपाल कराँतेको महिला टीम काँताको काँस्य पदक प्रतिस्पर्धामा पराजित भएको छ। सानामाया थिङ, मेगा लिम्बू, एलिसा रजकोटी रहेको टोली रिपी चेज प्रतिस्पर्धामा चाइनिज ताइपेसँग 5-0 पराजित भएको हो। यस्तै सफ्ट टेनिसको मिक्स्ड डबल्समा कमल भण्डारी र जर्जिया चौधरी दोस्रो चरणबाटै बाहिरिएका छन्। पौडीमा नेपालका चार खेलाड़ी हेड चरणबाटै बाहिरिएका छन्। महिला 50 मिटर ब्याक स्ट्रोकमा 15 वर्षीय आर्य महर्जन, पुरूष 50 मिटर फ्री स्टाइलमा एर्विन श्रेष्ठ, महिला 200 मिटर फ्री स्टाइलमा डुआना लामा र पुरूष 100 मिटर बेस्ट स्ट्रोकमा जोडेन श्रेष्ठ पराजित भए। यस्तै पदक आशा गरिएका जुडो, बक्सिङ र तेकान्दोतर्फ मैदानमा उत्रिएका नेपालका अधिकांश खेलाड़ी पनि पहिलो तथा दोस्रो चरणकै खेलबाट बाहिरिएका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाँदै, परराष्ट्र मन्त्री खनाल कूटनीतिक भेटवार्तामा व्यस्त।
1: एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी, अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्दै।
0: प्रतिनिधि सभा बैठक बस्दै कार्यसूची परिमार्जन, संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धिका सम्झौतामाथि छलफल हुने।
1: अमेरिकी घोषणापछि इराक तथा टर्कीद्वारा इरानी एयरलाइन्समाथि प्रतिबन्ध, हुती विरूद्धको कार्यवाहीमा साउदीलाई बेलायतको साथ।
0: र एसियाली खेलकुदमा नेपालको निरन्तर निराशजनक प्रदर्शन, पुरूष कबड्डीमा भारतसँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart. Helping make your life easier.
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि? के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस।

0: एसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
1: 98511782 गल्छे बजारको लागि 01040116 र 920 बजारको लागि 98512490 ओम ट्वेन्टीशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम ट्वेन्टीशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर विष्णु विश्वकर्मा सम्पर्क नम्बर 98446-6686 र 98132-3354
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो र टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
0: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
0: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
0: 98167045 47
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एण्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एण्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्ची बजारको लागि 0104016116, र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
9: 9861707545।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्दैछु, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् त घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
5: होइन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिज बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-108878 र 9908888778
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।

0: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518577।
2: बुढा आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: बाबा बाबा म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-3429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका एक, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: रेडियो बिहानी 97.6 MHz।
12: अहिले त दोहोरो हर्ला।

0: के गर्छौ आफै उता जाउँ आफै
1: खोइरा नै भयो भने
2: हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बन्या छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: मैले गहना लिएर थिएँ
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
5: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
6: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
7: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
5: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
7: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
8: बाबा बाबा म टाढो स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
12: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
12: 98-61-97-65-47
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
14: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
15: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
16: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: मृत्यु भएको विरोधमा किर्तिपुरको वन अस्पताल बाहिर प्रदर्शन, दोषीमाथि कार्यवाही हुनुपर्ने माग, यातायात क्षेत्रको व्यथिति र चालकहरूको मनोसामाजिक अवस्था अध्ययन गर्न सांसदहरूको आग्रह। मलेसिया बीचको वैदेशिक रोजगारीका विषयमा प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी बीच टेलिफोन वार्ता, भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लोबाट फर्किन थाले आरोही। अस्ट्रेलियाली पूर्व सैनिकमा आत्महत्याको दर घट्यो, जोखिम अझै उच्च, अमेरिकी राष्ट्रपति ट्रम्पको संयुक्त राष्ट्रसंघको महासभामा हुने सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा। र बीसौं एसियाली खेलकुदमा महिला कबड्डीमा नेपालको शानदार पुनरागमन, जित सबैभन्दा बढ़ी अपेक्षा गरिएको नेपाली कराते पदकविहीन हुने सम्भावना बलियो।

0: soy. LG le ayo, naya LG Essential Series. Aba kifayati mulyama. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै सम्बन्धी खबरबाट संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जहाज मार्फत आज साँझ 7 बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साके लगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज 8 गते सेप्टेम्बर 24 सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री शाहले नेपालमा बढ़दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि, हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ। महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली गत आइतबार नै न्यूयोर्क पुगिसकेको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाह राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ तर विमानस्थलको वीआईपी लाउन्जमा परम्परागत औपचारिक विदाई समारोह आयोजना गरिने छैन र वीआईपी लाउन्जदेखि विमानस्थलसम्म जाने क्रममा रेड कार्पेट पनि हुने छैन। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गर्दा त्रिभुवन विमानस्थलमा औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको हो। भोटेकोशी बाढ़ीका कारण देश शोकमा रहेकाले तामझाम नगर्ने निर्णय भएको बताइएको छ। यद्यपि यो अन्तर्राष्ट्रिय अभ्यास अनुसार परम्परागत प्रोटोकलबाट अलग हुने प्रयास पनि मानिएको छ। यस्तै गरी प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डाक्टर सोनी मोहगलेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको थियो। काठमाडौँको त्रिपुरेश्वरमा बसमा चलेर चालकको मृत्यु भएको घटनाको विरोधमा किर्तिपुरको वन अस्पताल बाहिर आज प्रदर्शन भएको छ। मृतक अर्जुन डोंगा परिवार र स्वतन्त्र चालक संघ नेपालले अस्पताल बाहिर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा अर्जुनका दुई श्रीमतीले आफ्नो श्रीमानले न्याय पाउनुपर्ने भन्दै घटनामा संलग्नमाथि कार्यवाहीको माग गरेका छन्। स्वतन्त्र चालक संघले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही हुनुपर्ने माग गरेको छ। संघका अध्यक्ष धनबहादुर श्रेष्ठले सवारी चालकमाथि हुने ज्यादती बन्द गर्नुपर्ने बताउनु भएको छ। यता काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मकवानपुरका अर्जुन दोन घाइते भएका थिए। उनको उपचारका क्रममा किर्तिपुर स्थित वन अस्पतालमा गइराती मृत्यु भएको थियो। यही घटनामा आज संसदमा पनि प्रश्न उठेको छ र चालकले बसभित्रै बसेर आगो लगाएको विषय गम्भीर रूपमा हेरिएको छ। ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा चालकले बसभित्रै बसेर आगो लगाएको विषय आजको संसदमा उठेको हो। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आगो लगाउने चालकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र मलेसियाका समकक्षी अनवर इब्राहिम बीच टेलिफोन वार्ता भएको छ। आज उहाँहरूका बीचमा टेलिफोन वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई प्रधानमन्त्री बीच विशेष छलफल भएको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री बालेनले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली कक्षीलाई बताउनु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, थुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 16601111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले नजिकेको चाडबाडको समयमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने भएको छ। आजपछिको सचिव बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दशैं, तिहार, छठ जस्ता चाडपर्व र सक्रिय मनसून ध्यानमा राख्दै सड़क यातायात अवरूद्ध हुन नदिने निर्णय समेत बैठकले गरेको छ। बैठकले अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न सम्बद्ध निकायले जनशक्ति व्यवस्थापन, स्रोत साधन, यन्त्र तथा उपकरण चुस्त दुरूस्त राख्ने गरी कार्यतालिका सहित व्यवस्था मिलाउने निर्णय गरेको मुख्य सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो। साथै बैठकले चाडपर्वको समयमा बजारमा हुन सक्ने कालो बजारी, मूल्य वृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको छ। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसून प्रतिकूल भएपछि आरोही बीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुई सातासम्म पर्खदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका हुन्। मनास्लो हिमाल नजिक रहेको चुम नोब्री गाउँपालिका एक सामा गाउँका वडाध्यक्ष कर्म छेमाङ लामाङले मनास्लो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर 5 फीट बाक्लो हिमपात भइरहेको जानकारी दिनुभएको छ। मनसूनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उहाँको भनाइ छ। विगतका वर्षमा सो क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकाले यसपटक पनि दुई सातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रवल लामाको भनाइ छ। पोखराको पिर्के खोलाको खोला घरभित्र निर्माण भएका अनधिकृत संरचना 7 दिनभित्र अनिवार्य रूपमा हटाउन पोखरा महानगरपालिकाले अन्तिम सूचना प्रकाशित गरेको छ। महानगरले असोज 5 गते अन्तिम सूचना जारी गर्दै तोकिएको समयभित्र नहटाएमा महानगरपालिका आफैले प्रचलित कानून बमोजिम संरचना हटाउने जनाएको छ। सो बापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै सरकारी बाँकी सरह असुलोपर गरिने चेतावनी दिइएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनामा क्यान्सर, पाल्स जस्ता विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभई पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण गराइएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: मात्र डीटीएच सेवा डिस्क हो डिश हो खुशी को कनेक्शन
1: यो नेपाली रेडियो
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अस्ट्रेलियाली रक्षा बलका वर्तमान तथा पूर्व सदस्यमा आत्महत्याको दर पछिल्ला वर्षमा घट्दै गए पनि सामान्य जनसंख्याको तुलनामा जोखिम अझै उच्च रहेको सरकारी प्रतिवेदनले देखाएको छ। अस्ट्रेलियन इन्स्टिच्यूट अफ हेल्थ एण्ड वेलफेयरले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 1997 2024 एडीएफका वर्तमान तथा पूर्व सदस्य मध्ये 1907 जनाको आत्महत्याको कारण मृत्यु भएको थियो। र अर्को विदेशको खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धका क्रममा हासिल गरेका उपलब्धि तथा शान्ति स्थापनाका प्रयासबारे धारणा राख्ने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले इरानसँग युद्धको औचित्य पुष्टि गर्नका साथै गाजामा जारी द्वन्द अन्त्य गर्न 1997 एडीएफका वर्तमान तथा पूर्व सदस्य मध्ये 1907 जनाको आत्महत्याको कारण मृत्यु भएको थियो।

0: घाटीमा शानदार पुनरागमन जीत हात पारेको छ। नागोयाको टोकाई सिटिजनमा भएको खेलमा नेपालले थाइल्याण्डलाई 46-43 हराएर विजय शुरूआत गरेको छ। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले अब बुधबार चाइनिज ताइपे र बिहिबार श्रीलंकासँग खेल्नेछ। र यता आइची नागोयामा एसियाली खेलकुदमा सबैभन्दा बढ़ी अपेक्षा गरिएको नेपाली कराते पदक विहीन हुने सम्भावना बलियो हुँदै गएको छ। कराते कातामा नेपाल एसियाली खेलकुदमा पदकविहीन भएका छन्। तोयो हासीमा महिला काताको काँस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेसँग 5-0 पराजित भएको छ। त्यसअघि क्वार्टर फाइनलमा पनि नेपाल भियतनामसँग पराजित भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका जाँदै विमानस्थलको परम्परागत प्रोटोकल तोड़िँदै कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। चालकको मृत्यु भएको विरोधमा किर्तिपुरको वन अस्पताल बाहिर प्रदर्शन। दोषीमाथि कार्यवाही हुनुपर्ने माग। यातायात क्षेत्रको व्यथिति र चालकहरूको मनोसामाजिक अवस्था अध्ययन गर्न सांसदहरूको आग्रह। मलेसिया बीचको वैदेशिक रोजगारीका विषयमा प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी बीच टेलिफोन वार्ता। भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लुबाट फर्किन थाले आरोही। अस्ट्रेलियाली पूर्व सैनिकमा आत्महत्याको दर घट्यो, जोखिम अझै उच्च। अमेरिकी राष्ट्रपति ट्रम्पको संयुक्त राष्ट्रसंघको महासभामा हुने सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा। र बीसौं एसियाली खेलकुदमा महिला कबड्डीमा नेपालको शानदार पुनरागमन जीत। सबैभन्दा बढ़ी अपेक्षा गरिएको नेपाली कराते पदकविहीन हुने सम्भावना बलियो। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घड़ी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायती सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्से बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185757।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855059734, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855294934।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, भइरहने भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर गुप्ता त सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्छे बजारको लागि 0104016 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट सगर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975447।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि बजारमा, अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्छे बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
10: 9861705447।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भराइटी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, एकदमै नै फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852140934।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्। किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाही मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुनर्निर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने, तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अप्नाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू,
1: तपाईलाई भुलेको छैन भन्ने तपाईले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
0: प्रिय श्रोताहरू, तपाईहरूले यो कार्यक्रम टी डब्लु

प्रचारको लागि हाम्रो ठेगाना GWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561 काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690 फोन नम्बर 01551903 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 우리 에러다 라우.
1: 아하, 코트 남은 뭔가 수트라? 까바도 라고.
0: 까바도 누니? 멀리 디디바니 순살이 걸거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनसारी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518 57 37
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
6: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010

0: रेडियो
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। यो दुःख भन्ने कुरा पनि कस्तो है?
2: हो त भाइ, मानिसको मनमा कहिलेकाहीँ यी कुराहरूले बास गर्दछ।
1: हजुर हो नि भाइ, कहिलेकाहीँ कस्तो हुन्छ भने मानिसहरूले हामीलाई जात, भाषा, ठाउँ, आर्थिक अवस्था, शिक्षा वा सामाजिक हैसियतका आधारमा चाहिँ फरक फरक व्यवहार चाहिँ गरिरहेका हुन्छन् र हामीले त्यो कचोटि महसुस पनि गर्छौं। त्यसपछि मनमा प्रश्न एउटा आउँछ कि परमेश्वरको नजरमा पनि मानिसहरू बीच यस्तो फरक हुन्छ त?
2: भाइ, यो त एक गम्भीर प्रश्न हो अनि आजको अध्ययनले यसको सुन्दर उत्तर हामीलाई दिन्छ। परमेश्वरको दृष्टिमा ख्रिष्टमा रहेका मानिसहरूको पहिचान संसारले बनाएको विभाजनहरूमा आधारित हुँदैन।
1: त्यसो भए कि ख्रिष्टमा हामी सबैजना बराबर छौं त?
2: अवश्य पनि भाइ, ख्रिष्टमा हामी सबै एक हौ। अघिल्लो अध्ययनमा हामीले मानिस पापमा मरेको अवस्थामा थियो तर परमेश्वरको महान प्रेम र अनुग्रहद्वारा ख्रिष्टमा नयाँ जीवन पाएको कुरा हामीले हेरेका थियौं।
1: दाइ, उद्धार हाम्रो असल कामबाट होइन परमेश्वरको अनुग्रहबाट हो भन्ने कुरा पनि हामीले बुझ्यौं।
2: ठिक भन्नुभयो भाइ तपाईँले। अब आज हामी त्यस्तै सत्यको अर्को सुन्दर परिणाम हेर्नेछौ। ख्रिष्टले हामीलाई केवल नयाँ जीवन मात्र दिनुभएको छैन, उहाँले हामीलाई एक अर्कासँग जोड्नु पनि भएको छ।
1: तर दाइ, सुरुमा त मानिसहरू बीच धेरै विभाजन थिए होइन र?
2: थिए भाइ, यस संसारमा यहुदी र अन्य जातिहरू बीच ठूलो दूरी थियो। कोही आफूलाई परमेश्वरको नजिक भएको ठान्थे भने अरूलाई बाहिरको मानिस जस्तै हेर्थे। तर पाउलले देखाउनुहुन्छ ख्रिष्टमा त्यस्तो विभाजनको पर्खाल भत्किएको छ र आज हामी ख्रिष्टले त्यो पर्खाल कसरी भत्काउनु भयो भन्ने सुन्दर सत्यलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
3: आउनुहोस् हामी छोटो प्रार्थना गरौं र आजको यो वचन अध्ययनलाई हामी शुरू गर्नेछौ। प्यार प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं रित्त खाली हृदय लिएर। तपाईँ हामीलाई आफ्नो वचनद्वारा भरिदिनुहोस्, हाम्रो यो आत्मिक जीवनमा आत्मिक तागत शक्ति दिनुहोस्, ताकि हामी तपाईँको इच्छा अनुसारको जीवन यापन गर्न सकौ। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत उपविषय देखिरहेका थियौं, मन्दिर निर्माणको लागि सामग्रीहरू। आज हामी देख्नेछौ अर्को उपविषय, निर्माणको लागि विधि। मित्र, अहिले हामी परमेश्वरको मन्दिरको रूपमा चर्चको निर्माणको विधितिर आउँछौ। एफिसी 2:11-12 भनिएको छ, यसै कारण सम्झना गर, बितेको समयमा तिनीहरू शरीर अनुसार अन्य जातिहरू थियो अनि शरीरमा हातले गरिएको खतना भनिनेद्वारा तिनीहरू विखतनाका भनिन्थ्यौ। त्यस समयमा तिमीहरू ख्रिष्टविहीन थियौ, इसरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका वाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वर रहित थियो। मित्र, एफिससको मण्डली प्राय गरेर अन्य जातिहरूबाट बनेको कलिसिया थियो। त्यहाँ यहुदीहरूको सानो कलोनी मात्र थियो। अन्य जातिहरूलाई देखत्नाको रूपमा त्यस बेला जानिन्थे। यो उपाधि खत्ना भएका यहुदीहरू भनाउँदाहरूबाट अन्य जातिहरूलाई दिएको थियो। परमेश्वरले यहुदी र अन्य जाति बीच खास भिन्नता बनाउनु भयो। इसरायलले राष्ट्रहरू बीच अद्वितीय स्थानको ओगटेका थिए। अन्य जाति खालि यहुदी धर्म अप्नाएर आउन सक्थे। मित्र, यो मान्य भिन्नताले तिनीहरूको बीचमा एक किसिमको मनमुटाव संघर्ष बिगाडको सृजना गर्यो। इसरायली यानी यहुदीहरू आफ्नो उच्च स्थितिमा ओहदामा स्थानमा जातिमा घमण्ड गर्दथ्यो। इसरायलीहरू अन्य जातिहरूलाई तुच्छ नीच दृष्टिकोणमा हेर्दथे र आफैलाई चाहिँ ठूलो जातिको रूपमा देख्दथे। यी दुवै वर्गहरूको हृदयहरू आपसमा घृणाले भरिएको थियो। यो प्रथा स्थिति अब्राहमको समयदेखि प्रभु येशूको र प्रेरितहरूको दिनसम्म भएको हामी रेकर्ड देख्छौ। कुरा जेसुकै होस्, यी पदहरूमा हामी अन्य जातिहरूको असहाय दुर्दशाको र भाग्यको वर्णन देख्छौ अनि यो कुनै पापमा गुम भएका निन्दित मानिसको पनि बिल्कुल सही तस्विर हो। अनि निन्दित हुनु वा गुम हुनुको अर्थ यी नै हुन्। पहिलो, ख्रिष्टविहीन त्यो पापमा निन्दित मानिसको उक्तम परिभाषा हो। यो ख्रिष्टमा हुने कुराको ठिक विपरीत उल्टो कुरा हो। अनि दोस्रो, इसरायलको नागरिकताबाट अलग त्यो नै अन्य जातिहरूको सही परिभाषा हो। अन्य जातिहरूसँग परमेश्वरद्वारा दिइएको धर्म थिएन, जस्तो कि इसरायलसँग यहुदीहरूसँग थियो। तिनीहरूसँग पुरानो नियममा गएर परमेश्वर इसरायलीहरूलाई दिनुभएको प्रतिज्ञाको कुरालाई लिएर ती आफू स्वयंको निम्ति अपनाउने कुनै अधिकार थिएन, दावी गर्ने कुनै अधिकार थिएन, अनि हामीसँग पनि त्यो अधिकार छैन। परमेश्वरले ती प्रतिज्ञाहरू हाम्रो निम्ति बनाउनु भएको थिएन, त्यो खालि इसरायलीहरूको निम्ति, यहुदीहरूको निम्ति। अनि तेस्रो कुरा हामी देख्छौ त्यो हो प्रतिज्ञाका वाचाहरूबाट पराई। परमेश्वरले इसरायल राष्ट्रको निम्ति निश्चित प्रतिज्ञाहरू बनाउनु भएको थियो, जुन हामी पुरानो नियममा देख्छौ। परमेश्वरले इसरायलसँग बनाउनु भएको वाचाहरू करारहरू अझै मान्य छ, तर अन्य जातिहरूसँग त्यसको आफ्नै निम्ति अपनाउने दावी गर्ने कति पनि अधिकार छैन। परमेश्वरले इसरायलका सन्तानहरूलाई इसरायलका मुलुकको प्रतिज्ञा गर्नुभयो, त्यो सम्पूर्ण इसरायलको, अनि तिनीहरूले कुनै दिन त्यसको पाउनेछन्, तर त्यो परमेश्वरको समयमा हुनेछ, तिनीहरूको समयमा हुने छैन। एकजना प्रचारकले यसै प्रसंगमा भनिरहेका थिए, जब म इसरायलमा थिएँ मैले त्यहाँ गएर पुरानो नियममा परमेश्वरले प्रतिज्ञा बनाउनु भएका आधारमा त्यो मुलुकको दावी गरिन। मैले बुझेथे कि उहाँ इसरायलीहरूसँग यहुदीहरूसँग बोलिरहनु भएको थियो, मसँग होइन, जब उहाँले त्यो करार बनाउनु भयो। उहाँले मलाई दिनुभएको प्रतिज्ञा हो युहन्ना 14:2-3 पदमा यहाँ भनिएको छ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु अनि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हौ भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। अनि चौथो विशेषता देख्छौ अन्य जातिहरूको, यानी कुनै पनि ख्रिष्ट नपाइकन गुम निन्दित भएका मानिसहरूको आशा नभएका। चौथो कुरा, चौथो विशेषता, आशा नभएका। मित्र, संसारका धर्महरूमा हेर्नुहोस्, तिनीहरूसँग कुनै आशा छैन। तिनीहरूले पुनरुत्थानको प्रतिज्ञा दिन सक्दैनन् र मृत्युपछि के हुनेछ त्यसको बारेमा अति नै अस्पष्टता छन्। झुटा धर्महरूले कति पनि आशा दिँदैनन्। तिनीहरूले त्यस्तो बाधाहरू अवरोधहरू हालिदिन्छन् कि कुनै इमानदारी मानिसले त्यसको नाग्न सक्दैन। आशा नहुने कुरा नै अन्य जातिहरूको दयनीय दुर्दशा थियो। गुमेको निन्दित मानिसको निम्ति वर्तमान जीवन नै सबभन्दा धेरै महत्वपूर्ण छ। अनि यदि उसले यहाँ पनि आनन्द हर्ष मोज मजाको चुकाउँछ भने मित्र, ऊ दोब्बर आशा रहित हुन्, असहाय हुन्। अनि पाँचौं विशेषता हामी देख्छौ, तिनीहरू संसारमा परमेश्वर रहित थिए। यसको मतलब यो होइन कि परमेश्वर आफै स्वयंलाई हटाउनु भएको छ। मानिस उसको चुनावको कारण ईश्वर रहित छन्। ऊ अन्धकारमा बाँकी निन्दित गुमेका मानिसहरूसँग भौतारिरहेको छ। यो परमेश्वरको कारणले होइन, त्यो आफ्नै इच्छाको चुनावको कारणले हो। मित्र, म तपाईँलाई खुलाम रूपमा भन्न चाहन्छु कि यदि म आज गुमेको निन्दित मानिसको स्थितिमा भए, यो मेरो निम्ति व्यर्थ जीवन हुने थियो। मसँग कुनै आशा हुने थिएन। पछिबाट प्रतीक्षा गर्ने कुनै महिमित कुरा हुने थिएन। त्यही नै आशा रहित र परमेश्वर रहित हुनु भनेको हो। मित्र, पावलले वर्णन गरेका यो भयानक डरलाग्दो अवस्था हो। तर अहिले यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ कुनै कुराले स्थान लिनेछ। दुई अध्यायको तेह्र पदमा भनिएको छ, तर अब त ख्रिस्ट येशूमा तिमीहरू जो बितेका समयमा टाढा थियो ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ। मित्र, पुरानो नियममा मन्दिरमा अर्कोपट्टि दूरीमा अन्य जातिहरूको निम्ति बेग्लै आँगन हुन्थ्यो अनि अन्य जातिहरूलाई मन्दिरमा आउन अनुमति दिँदथ्यो, तर तिनीहरू टाढा दूरीमा रहेको अर्को अन्य जातिको स्थानमा आँगनमा मात्र आउन सक्थे। तर अहिले ख्रिस्टमा हुने अन्य जातिहरूको निम्ति सबै कुरा बदलेको छ। पूर्ण रूपमा तिनीहरू ख्रिस्ट सहित थिए, अहिले तिनीहरू ख्रिस्टमा छन्। तिनीहरूलाई परमेश्वरबाट अलग राख्ने बाधाहरू र दूरी अहिले हटाइएको छ। तिनीहरूलाई निकटतामा नजिकमा ल्याइएको छ अनि त्यो तिनीहरूको प्रयत्न र सद्गुणहरू योग्यताहरूद्वारा होइन, तर ख्रिस्टको रगतद्वारा। के यो अति आनन्दको कुरा होइन? तपाईँ म हरेकको निम्ति आगे 14-देखि 17 भनिएको छ, किनकि उहाँ हाम्रा मेलमिलाप हुनुहुन्छ। उहाँले दुवैलाई एक बनाउनुभयो र बीचको अलग पार्ने भिन्नतालाई यानी भित्तालाई भत्काइदिनुभयो अनि मेलमिलाप गराएर आफैमा दुईजनाबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधि विधानहरूमा भएका आज्ञाहरूको व्यवस्थालाई अर्थात शत्रुलाई आफ्नै शरीरमा मेटाइदिनुभयो अनि क्रुसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनका निम्ति उहाँले शत्रुलाई त्यस क्रुसद्वारा नाश गर्नुभयो अनि उहाँले आएर तिनीहरूलाई जो टाढामा थियो र उनीहरूलाई जो नजिकमा थिए मेलमिलापको सुसमाचार सुनाउनुभयो। जब तपाईँ येशू ख्रिस्टमा आउनुहुन्छ, तपाईँलाई केवल शरीरमा यानि बदनमा मात्र ल्याइनु भएको छैन, तर तिनीहरूलाई त्यस स्थानमा ल्याइनु भएको छ जहाँ तपाईँ परमेश्वरको सामने अरू कुनै मानिस जस्तै समानतामा उभिन सक्नुहुन्छ। म तपाईँसँग र तपाईँ मसँग एक समानतामा उभिन्छौ। त्यसकारण आज कुनै कुराको आधारमा विश्वासीहरूको लागि अलगाव सेपरेशनको कुनै कुरा छैन। हामीलाई ख्रिस्टमा एक बनाइएका छौं। यदि तपाईँ ख्रिस्टमा विश्वासी हुनुहुन्छ भने यसले कुनै भिन्नता बनाउँदैन कि तपाईँ को हुनुहुन्छ, तपाईँ कुन जातको हुनुहुन्छ, तपाईँ कुन वर्गको हुनुहुन्छ। किनभने तपाईँ र म पूरा अनन्त कालभरि एकै साथमा हुन गइरहेका छौं। मित्र, आजकल एक आपस ख्रिस्टियनहरूको बीचमा निन्दा दोष झगडा गर्ने कुरा अति नै खराब हो। अमित्र, यी अनुच्छेदहरूमा भिन्नता वास्तवमा यहुदीहरू र अन्य जातिहरू बीचको हो। प्रभु येशू ख्रिस्ट तिनीहरूको बीचमा मिलाप हुनुभएको छ। बीचको प्रखाल वा बार दुई बीचको शत्रुता तोडिएको छ। उहाँले नयाँ मानिस बनाउनु भएको छ। हामीलाई एकै साथ ख्रिस्टमा राखिएको छ। उहाँले मिलाप बनाउनु भएको छ। यसको मतलब अहिले हामी परमेश्वरसँग मिलापमा छौं र हामीले पनि एक आपसमा मिलाप राख्नुपर्छ, किनकि हामी सबै चाहे कुन वर्गको या जातिका किन नहौ ख्रिस्टमा राखिएका छौं र ख्रिस्टमा हामी एक शरीर हौं। परमेश्वरको सम्झौता गर्ने काम पहिले नै पूर्ण भएको छ। यदि तपाईँ उहाँ कहाँ आउन तयारी हुनुहुन्छ भने उहाँ तपाईँलाई ग्रहण गर्न तयारी हुनुहुन्छ। त्यसकारण सुसमाचार यसरी आएको छ, दोस्रो कुरन्ती 5:20 अनुसार परमेश्वरसँग मिलाप गर। यदि तपाईँ मिलाप गरिनु भएको छ भने तपाईँलाई नयाँ शरीरमा ल्याइनु हुनेछ, यानि विश्वासीहरूको शरीरमा। अनि यो मण्डली कलिसिया हो, चर्च हो, अनि यसले कुनै भिन्नता पार्दैन, चाहे तपाईँ यहुदी हुनुहोस् या अन्य जाति, या तपाईँ ठूलो जातको हुनुहोस् या छोटो जातको। तपाईँको छालाको रंगले तपाईँको जातले कुनै भिन्नता बनाउँदैन। सबैजना ख्रिस्टमा एक छन्। हामी नयाँ मानिस बनाइएका छौं र हामीसँग मिलाप हुनुपर्छ। यो अनुच्छेदमा खास जोड़ चाहिँ ख्रीष्टको महिमित व्यक्तिमाथि छ। उहाँले केवल क्रूसद्वारा मिलाप मात्र बनाउनु भएन, तर उहाँलाई विश्वास गर्नेहरूलाई उहाँमा राखिएको छ र नयाँ मानिस बन्दछन्। परमेश्वरले आरम्भमा यहुदी चाहिँ अन्य जातिहरूबाट अलग पार्नु भएर भिन्नता बनाउनु भएको थियो, अनि आखिरमा यहुदीहरूले इसरायलीहरूले आत्मीय घमण्डको विकास गरे र यसले यहुदीहरू र अन्य जातिहरू बीच आपसमा घृणातिर डोर्यायो। जब यहुदीलाई र अन्य जातिलाई ख्रीष्टमा राखिन्छ, त्यहाँ मिलाप छ। तर यो नयाँ स्थिति नयाँ स्थानको कारणले होइन, तर त्यहाँ केही नयाँ कुरा अस्तित्वमा आएको छ। पाउलले यसलाई नयाँ मानिसको रूपमा परिचय गराएका छन्। त्यसकारण मित्र, पाउलले कोरिन्थियनहरूलाई लेखे पहिलो कोरिन्थी 10:32 पदमा तिनीहरूले

उहाँले दुवैलाई ख्रिस्टमा एक बनाउनु भएको छ, एक समानतामा बनाउनु भएको छ, परमेश्वरको परिवारमा राख्नु भएको छ। मित्र, मानिसको विश्वव्यापी बन्धुता र परमेश्वरको विश्वव्यापी पिता भावको विश्वास म गर्दिन। मेरो निम्ति यो अति नै ठूलो निन्दनीय पाखण्ड सिद्धान्त हो। म विश्वास गर्दछु कि विश्वासको निम्ति सत्य बन्धुता खालि ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूमा मात्र सीमित हुन्छ। कुनै मानिस मेरो जातको, मेरो समाजको, मेरो देशको व्यक्ति हुन सक्छ, तर यदि ऊ परमेश्वरको सन्तान होइन भने ऊ मेरा दाजुभाइ होइन। तर कुनै मानिस अर्कै जातको, अर्कै समाजको होलान्, यदि ऊ परमेश्वरको सन्तान हो भने ऊ मेरो दाजुभाइ हो। हामी नयाँ पारिएका मानिस हौ, हामी ख्रिस्टमा छौं, नयाँ मानिसको रूपमा। यो नै भवन मन्दिर हो, परमेश्वरले आज निर्माण गरिरहनु भएको छ। मित्र, अन्य जातिहरूलाई यहुदीहरूको स्थान ओहदामा माथि उठाइएको छ भन्न छोडेर हामी यो भन्न सक्छौ कि यहुदीहरूलाई अन्य जातिको स्थानमा ल्याइएको छ, किनभने दुवै यहुदी र अन्य जाति पापको उही स्थानमा स्थितिमा छन्। वास्तवमा हामी सबै पापीहरूको रूपमा, यानि आदमको सन्तानहरूको रूपमा बन्धुहरू हौ। रोमी 3:9 पदले भन्छ, तब के हामीहरू उनीहरूभन्दा असल छौ? कुनै रीतिले छैनौ, किनकि पहिले हामीले यहुदीहरू र ग्रीकहरू दुवैलाई, यिनीहरू सबै पापका वशमा छन् भनी दोष लगाइसकेका छौ। त्यही नै स्थितिमा हामी सबै थियौं। यहाँ उल्लेखित मिलाप अन्य जाति र यहुदी बीचको मिलापको संकेत हो। जब यहुदीहरू र अन्य जाति क्रूसमा पापीहरूको रूपमा आउँछन्, तिनीहरूलाई नयाँ सृष्टि बनाइदछ, तिनीहरू नयाँ मानिस बन्दछन्, यानि ख्रिस्टको शरीर, पवित्र आत्माको मन्दिर। मित्र, पुरानो नियममा उजाड स्थानमा हुने पवित्र वासस्थानमा टाबरनाकल पछि आउने मन्दिर खण्डहरू, विभागहरूले अलगाइएको थियो। त्यो तीन विभागहरूमा प्रवेशहरूको निम्ति तीन प्रवेश ढोकाहरू थिए। पहिलो बाह्य आँगन, दोस्रो पवित्र स्थान, तेस्रो पवित्रहरूको पनि पवित्र स्थान। त्यसपछि त्यहाँ विभिन्न खण्ड विभागहरू थिए, पुजारीहरूको लागि, इसरायलीहरूको लागि, स्त्रीहरूको लागि र अन्य जातिहरूको लागि। ख्रिस्टले आफ्नो मृत्युद्वारा पर्दाको हटाउनुभयो र उहाँ बाटो, मन्दिरको बाह्य आँगन, सत्य, मन्दिरको पवित्र स्थान र जीवन, पवित्रहरूको पनि महापवित्र स्थान बन्नुभयो। अहिले हामी सिधै ख्रिस्टद्वारा पिता कहाँ आउँछौ। उहाँ कहाँ आउनेहरूलाई तिनीहरूका खाना साना विभागहरू र विभाजनहरूबाट हटाइएर ख्रिस्टमा नयाँ मन्दिरमा हालिएका छन्, जहाँ त्यहाँ कुनै अलग गर्ने विभागहरू, खण्डहरू छैन। क्रूसले अलग गर्ने पर्खाल बारलाई तोड्दछ र सुसमाचार परमेश्वरबाट टाढा हुने अन्य जातिहरू र परमेश्वरको निकटतामा हुने यहुदीहरूलाई प्रचार गरियो। ओ, कस्तो तस्विर यहाँ हामीसँग छ। 2:18 पदमा भनिएको छ, किनकि उहाँद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा पिता कहाँ पुग्न पाउँछौ। मित्र, यदि याद राख्नुहोस् कि यो छोटो पद अति नै महान पद हो। यहाँ त्रिएक सम्मिलित छ, किनकि उहाँद्वारा यानि ख्रिस्टद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा यानि पवित्र आत्माद्वारा पिता कहाँ यानि परमेश्वर पिता कहाँ पुग्न सक्छौ। यहुदी र अन्य जातिहरू क्रूसको फेदीमा पापीहरूको रूपमा उही एउटै स्थानमा छन्, तर ख्रिस्टद्वारा तिनीहरू दुवै परमेश्वर कहाँ जाने एउटै अधिकार छ, जुन कुनै पनि मानिसको निम्ति महिमित अवसर हो। पाउले रोमी 5:5 स्पष्ट पार्दछन् कि विश्वासद्वारा धर्मी ठहराई हरेक मानिसहरू कहाँ उपलब्ध फाइदा हो। हामीसँग ख्रिस्टद्वारा परमेश्वर कहाँ पुग्ने जाने अधिकार छ, यदि हामी विश्वासीहरू हौं भने। अनि यो अद्भुत कुरा हो। मित्र, हामीले देखिसक्यौं चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत मन्दिर निर्माणको लागि सामग्रीहरू र निर्माणको विधि। अब त्यसपछि हामी देख्छौं भवन निर्माणको अर्थ। एफिसी 2:19-20 भनिएको छ, यसकारण अब उसो तिमीहरू पराई र परदेशीहरू होइनौ, तर पवित्र जनहरूसँग संगी नागरिकहरू हौ।

र परमेश्वरका घरानाका हौ अनि तिनीहरू प्रेतहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिष्ट आफै हुनुहुन्छ। पाउले अन्य जाति विश्वासीहरूलाई याद दिलाउँछन् कि यद्यपि तिनीहरू पराईहरू र परमेश्वरबाट टाढा अलगिए तापनि तिनीहरूको वर्तमान स्थिति स्थान अत्यन्त उत्तम छ। तिनीहरू कति पनि परदेशी पराईहरू छैनन्। तिनीहरू अहिले पवित्र जनहरूसँग संघीय नागरिकहरू हुन्। अमित्र यी पदमा उल्लेखित पवित्र जनहरू सेन्ट पुरानो नियमका पवित्र

भनिएको छ, अनि तिमीहरू प्रेरितहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ। यो महत्वपूर्ण कुरा हो। यसको मतलब यो होइन कि प्रेरितहरू र अगम वक्ताहरू जग थिए, तर तिनीहरूले त्यो जगको व्यक्तिगत रूपमा बसाले। प्राचीन मण्डलीले यसको शिक्षा प्रेरितहरूको सिकाइएको शिक्षामा सिद्धान्तमा बनिरहेका थिए। प्रेरित 2:42 पदले भन्छ, तिनीहरू प्रेरितहरूका शिक्षामा दृढतापूर्वक लागिरहे। अनि पद 20 अन्तिम खण्डमा भनिएको छ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिष्ट आफै नै हुनुहुन्छ। त्यसले यो प्रकट गर्दछ कि ख्रिष्ट ढुङ्गा चट्टान हुनुहुन्छ जसमा चर्च बनाइएको छ। पाउले यसको अति नै स्पष्ट पार्दछन् 1 कोरिन्थी 3:11 पदमा, किनकि त्यस बसालेको जगलाई छोडेर जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। पत्रुसले यसको बारेमा यसरी भन्छन् 1 पत्रुस 2:6-8, यसकारण पवित्र शास्त्रमा यो पनि पाइन्छ, हेर म सियोनमा एउटा चुनिएको बहुमूल्य मुख्य कुना ढुङ्गा राख्दछु, अनि जसले उसमाथि विश्वास गर्दछ ऊ कुनै रीतिले शर्ममा पर्ने छैन। यसकारण तिमी विश्वास गर्नेहरूका निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ, तर ती आज्ञा नमान्नेहरूका निम्ति जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे त्यही नै कुनाको शिर भयो, अनि एउटा ठेस लाग्ने ढुङ्गा र एउटा ठक्कर खाने चट्टान भयो। तिनीहरूका निम्ति जो आज्ञाकारी नहुनाले वचनमा ठेस खान्छन्, त्यसैका निम्ति तिनीहरू ठहराइएका पनि छन्। यहाँ नोट गर्न महत्वपूर्ण कुरा यो हो कि पत्रुसले भन्छन् कि प्रभु येशु त्यो मुख्य कुनाको ढुङ्गा हुनुहुन्छ। त्यसकारण प्रभु येशुको यो कथनको तात्पर्यको पत्रुसले बुझे जब उहाँले भन्नुभयो 16:18, अनि म तिमीलाई भन्दछु तिमी पत्रुस हौ, अनि यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। येशु आफू स्वयंको बारेमा कुरा गरिरहनु भएको छ। उहाँ त्यो चट्टान हुनुहुन्छ जसमाथि चर्च बनाइएको छ। प्रेरितहरू र अगमवक्ताहरूको जग राखेर रा, ख्रिस्ट चाहिँ मुख्य कुनै ढुङ्गा चट्टान हुनुहुन्छ। अनि पद 21-22 भनिएको छ, जसमा सारा भवन तम्म मिलेर प्रभुमा एउटा पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ, जसमा तिमीहरू पनि आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिन्दै जान्छौ। पाउल चर्चलाई मन्दिरको रूपमा बोलिरहेका छन् जुन हालमा निर्माण हुँदैछ। हाँ मित्र, चर्च आज निर्माणमा छ अनि यो पूरा गरिनेछ एक दिन। पद 21 अन्तिम खण्डमा भनिएको छ, पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ। यसले यो तथ्यको पक्का गर्दछ यो अझै पूरा निर्माण गरिसकिएको छैन अनि बनावट पनि बेग्लै छ। यो मन्दिर बढ्दै जाँदैछ। परमेश्वरले मरेका मृत्यु सामग्रीलाई यानि पाप र अधर्ममा मरेका मानिसहरूलाई लिइरहनु भएको छ र यसलाई जीवन दिइरहनु भएको छ। जीवित नयाँ जन्मका चट्टानहरू जीवित मन्दिरमा बढ्दै जाँदैछन्। जस्तो कि सुलेमानको मन्दिर ह्याम्मरको बिना आवाज बनाइएको थियो, त्यसरी नै पवित्र आत्माले चुपचाप रूपमा मृत पापी नवजन्मद्वारा जीवित मन्दिरमा राख्नुहुन्छ। यसलाई पवित्र मन्दिर भनिएको छ। यो पवित्र छ किनभने पवित्र आत्मा त्यहाँ रहनुहुन्छ। पवित्र आत्माको बप्तिस्माद्वारा उद्धार पाउने पापीलाई प्रभुमा राखिन्छ। पवित्र आत्मा हरेक विश्वासीमा रहनुहुन्छ। चर्च मण्डली जुन ख्रिष्टको शरीर हो त्यो परमेश्वरको आत्माद्वारा स्थायी वासस्थान हो। जब विश्वासीहरू भवनमा आराधना गर्न आउँछन् पवित्र आत्मा उपस्थित हुनुहुन्छ। त्यस अर्थमा परमेश्वर त्यस भवनमा हुनुहुन्छ, तर जब हरेक विश्वासीहरूले चर्च भवनलाई छोड्छन् परमेश्वरले त्यसको पनि छोड्नुहुन्छ। परमेश्वर कुनै चर्च भवनमा रहनुहुन्न, आज परमेश्वर विश्वासीहरूमा रहनुहुन्छ, चर्च भवनमा होइन। परमेश्वर कहिले पनि मानिसको हातले बनाएको भवनमा बस्नुहुन्न। अमित्र, मन्दिरको रूपमा चर्चको उद्देश्य पृथ्वीमा परमेश्वरको महिमा र उपस्थितिको प्रकट गर्नु हो। जब विश्वासीहरू चर्चमा एकट्ठा भेला हुन्छन् विश्वासमा त्यस्तो प्रभाव पारिनु पर्दछ कि यो युगमा पनि परमेश्वर उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ। संसारले यो कुराको महसुस गर्नुपर्छ कि परमेश्वर चर्च सेवामा पाउन सकिन्छ। मेरो प्रश्न हो के उहाँ पाइनुहुन्छ? सम्भव धेरै मानिसहरू चर्चमा आकर्षित हुने थिए यदि तिनीहरू यो कुरामा निश्चय भए कि परमेश्वर त्यहाँ उपस्थित हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिए।

0: दाइ, आजको दिनपछि चाहिँ मेरो मनमा एउटा ठूलो परिवर्तन आएको छ। मैले पहिले मानिसहरूलाई उनीहरूको पृष्ठभूमि, अवस्था वा पहिचान अनुसार फरक फरक रूपमा हेर्ने गरेको हुन सक्छु, तर आज मैले बुझे ख्रिस्टमा हामी सबै एक हौं।
1: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झायो कि पहिले हामी ख्रिस्टबाट टाढा थियौं, आशाबाट टाढा, परमेश्वरबाट टाढा र उहाँका प्रतिज्ञाहरूबाट पराजय थियौं, तर अब ख्रिस्टको बलिदानद्वारा हामी नजिक ल्याइएका छौं।
0: साँच्चै नै दाई, अनि ख्रिस्ट स्वयं चाहिँ हाम्रो शान्ति हुनुहुन्छ।
1: बिल्कुलै भाइ, उहाँले मानिसहरू बीचको विभाजनको पर्खाल भत्काउनु भयो, क्रुसद्वारा हामीलाई परमेश्वरसँग मेल गराउनुभयो र एक नयाँ मानिसको रूपमा जोड्नुभयो।
0: त्यसैले अब तपाईँ को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर केवल तपाईँको जात, भाषा, ठाउँ वा सामाजिक अवस्थाले चाहिँ दिँदैन। ख्रिस्टमा मेरो सबैभन्दा ठूलो पहिचान भनेको म परमेश्वरको परिवारको सदस्य हुँ भन्ने रहेछ।
1: धेरै राम्रो भाइ, यही सत्य आज हामीले आफ्नो जीवनमा लागू गर्नुपर्छ। यदि हामी सबै ख्रिस्टमा एक हौं भने मण्डलीमा भेदभाव, घमण्ड र विभाजनको ठाउँ हुनु हुँदैन। हामीले एक अर्कालाई सम्मान गर्नुपर्छ, प्रेम गर्नुपर्छ, क्षमा गर्नुपर्छ र एक अर्काको सेवा गर्नुपर्छ।
0: अनि मण्डली भनेको पनि भवन मात्र होइन रहेछ, हामी आफै परमेश्वरको परिवार भएर एकसाथ निर्माण हुँदै जाने कुरा रहेछ।
1: हो त भाइ, परमेश्वरको वासस्थानमा बस्ने गरी हामी एकसाथ निर्माण हुँदै जान्छौ। त्यसैले आज हामीले आफैलाई सोधौं कि मेरो व्यवहारले मण्डलीलाई जोडिरहेको छ कि विभाजन गराइरहेको छ।
0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98495857।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98494241, 98494241।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: तपाई यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

0: रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सिरोफेरोमा म शर्मिला साक्यको नमस्कार। तपाईँ प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानमा हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np, फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। बाढ़ीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको 9 गुते माग सहित ज्ञापन पत्र, पुलदेखि बैंक कर्जासम्म। नेपाली कांग्रेस धादिङको ओडा अधिवेशन अन्तर्गत सिद्धले गाउँपालिकाका 7 वटै ओडा, ओडा सभापति र ओडा कार्य समिति सर्वसम्मत चयन। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, वाक्लेलाई कार्यभाग प्रधानमन्त्रीको जिम्मेवारी। र सिद्धलेकमा 9A साइड खुल्ला फुटबल प्रतियोगिता हुने, टीम दर्ता असोज 23 गतेसम्म। अब समाचार विस्तारमा। बाढ़ी पहिरोबाट भएको क्षतिप्रति ध्यानकर्षण गराउँदै धादिङ उद्योग वाणिज्य संघले सरकार समक्ष 9 गुते ज्ञापन पत्र बुझाएको छ। धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सम्बन्धित मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। संघले धादिङको भिरालो भौगोलिक बनावट र पृथ्वी राजमार्ग माथिको उच्च निर्भरताका कारण बाढ़ी पहिरोबाट जिल्लावासी र व्यवसायी थप प्रभावित भएको जनाएको छ। विशेष गरी गजुरी, गल्छी, बेनीघार, रोराङ र सिद्धलेक क्षेत्रका ठूला क्षति भएको संघको भनाइ छ। संघका अनुसार 3-4 पालिका उद्योग र वाणिज्य क्षेत्रमा मात्रै प्रारम्भिक रूपमा 45,84,32,500 रूपियाँ बराबरको क्षति भएको छ। निजी घर, कृषि, विद्यालय, खानेपानी, स्वास्थ्य तथा सड़क पुलमा भएको क्षतिको पूर्ण विवरण समेटिने बाँकी रहेकाले वास्तविक क्षति अझै हुने सक्ने संघले जनाएको छ। बाढ़ीका कारण धादिङ मेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने प्रमुख पुलमा क्षति पुगेपछि जिल्लाको मध्य र उत्तरी क्षेत्रमा सड़क सम्पर्क प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, राहत वितरण र उद्धार कार्यमा समेत समस्या भएको संघले जनाएको छ। संघको प्रभावित उद्योगी, व्यवसाय र किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सड़क र विद्युत सेवा तत्काल सञ्चालन गर्न तथा बैंक तथा वित्तीय संस्थाको कर्जा र ब्याज भुक्तानीका सहजीकरण गर्न सरकारसँग माग गरेको छ। दशैं तिहार जस्ता ठूला पर्व नजिकै गर्दा जिल्लाको यातायात, विद्युत र आर्थिक गतिविधि सहज बनाउन तत्काल पहल गर्न पनि धादिङ उद्योग वाणिज्य संघले सरकारको ध्यानकर्षण गराएको छ। नेपाली कांग्रेस धादिङको ओडा अधिवेशन अन्तर्गत सिद्धले गाउँपालिकाका 7 वटै ओडामा ओडा सभापति र ओडा कार्य समिति सर्वसम्मत चयन भएका छन्। पालिका सभापति राम शरण गिरीका अनुसार सोमबार सम्पन्न ओडा अधिवेशनबाट सिद्धलेका सबै 7 वटामा सहमति नै ओडा कार्य समिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो। सिद्धलेक गाउँपालिका निर्वाचित ओडा सभापतिहरूमा ओडा नम्बर 1 गोपी अर्याल, ओडा नम्बर 2 गोविन्द अर्याल खनाल, ओडा नम्बर 3 ठाकुर आले, ओडा नम्बर 4 राम सिडै, ओडा नम्बर 5 अशोक श्रेष्ठ, ओडा नम्बर 6 पुरूषोत्तम अधिकारी र ओडा नम्बर 7 राजेन्द्र घए चयन भएका छन्। त्यस्तै नेपाली कांग्रेस सिद्धलेकका 7 वटै ओडामा 204 जना क्षेत्रीय प्रतिनिधि समेत चयन भएका छन्। पालिका सभापति गिरीका अनुसार ओडा अधिवेशनका क्रममा सबै ओडामा सहमतिमै नेतृत्व र प्रतिनिधि चयन भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राज्य संघको 81 औं महासभामा भाग लिन आज अमेरिकाको न्यूयोर्क जानुहुने भएपछि कार्यवाहक सभा प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लेलाई दिनुभएको छ। प्रधानमन्त्री शाह आफू राष्ट्र संघको महासभामा भाग लिन आज साँझ 7 बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको थियो। उक्त सिफारिशमा आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका छ। उहाँ असोज 10 गते स्वदेश फिर्ता हुने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ाले आफ्नो छोराको बलिदान र न्यायको विषयमा लिएर नेताले गर्ने राजनीतिक टिप्पणीप्रति आपत्ति जनाउनु भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवड़ाले आफू पदको लोपमा नभई सहित परिवारको न्याय र देश सुधारको लागि संसद आएको स्पष्ट पार्नुभयो। आफूलाई छोराको लाससँग सांसद पद साथेको भन्ने टिप्पणी गरिएको भन्दै उहाँले यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो। न्याय प्राप्त भएको दिन आफू सांसद पदबाट राजीनामा 1 सेकेण्ड पनि नहिचकिचाउने उहाँको भनाइ छ। खतिवड़ाले आफू सहित कि आमा भएको र आफ्नो छोरा जस्तै अरू युवाको ज्यान गुमाउन नपरोस् भनेर खबरदारी गर्न संसद आउनु भएको बताउनुभयो। उहाँले सरकारसँग आन्दोलनका क्रममा बन्दी बनाएको व्यक्तिहरूको रिहाई, घाइतेहरूको निशुल्क उपचार तथा शहीद परिवारले चिन्ता बुझ्ने न्याय निरूपण गर्न माग गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सचेतक प्रकाश चन्द्र परियारले दशैंको समयमा नागरिकहरू देशका विभिन्न भूभागबाट आफ्ना घर जानुपर्ने भएकाले उनीहरूका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्धन गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सचेतक परियारले दशैंको बेला नागरिकहरू विशेष गरी काठमाण्डुबाट बाहिर अर्थात आफ्ना घर जाँदा यात्राका क्रममा गाह्रो हुने गरेकाले यसपटक त्यस्तो नहोस् भनेर सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सचेतक परियारले दशैंका समयमा लाखौं नागरिकको सार्वजनिक सवारीबाट यात्रा गर्न भएकाले यात्राहरूलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको हो। उहाँले हरेक वर्ष दशैं मनाउन काठमाण्डु उपत्यकाबाट मात्रै 15 लाख बढ़ी नागरिक आफ्नो थात थलो फर्कने गरेको तथ्याङ्क प्रस्तुत गर्दै विगतका वर्षमा नागरिकले भोग्दै आएको शास्ति अहिले पनि कुनै हालतमा भोग्न नपरोस् भनेर अहिलेदेखि नै सरकारले काम गर्नुपर्ने बताउनुभयो। देशका मुख्य राजमार्गमा रहेका खाल्डा खुल्डी तत्काल पुरेर यातायात सहज बनाउने काममा अहिलेदेखि नै लाग्न र टिकट बुकिङलाई पनि व्यवस्थित गर्न सचेतक परियारले आग्रह गर्नुभयो। निर्वाचन आयोगले मतदाता नामोल्लेख अन्तिम रूप लिने प्रक्रिया अघि बढ़ाउँदै आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामोली प्रकाशन गरेको छ। आयोगले नामोलीमा समावेश विवरण सच्याउन आयोग्य व्यक्तिको नाम हटाउन र दावी विशेष दर्तामा गर्नका लागि असोज 12 गतेसम्म समसामयिक निर्धारण गरिएको छ। सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ 15 गतेसम्म नाम दर्ता गराएका मतदाताहरूको विवरण समावेश गरिएको छ। नामावलीमा नाम थर र जन्म मितिमा कुनै त्रुटि भए मतदाताले आयोगले वेबसाइट मार्फत अनलाइन नै सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो। त्यसैले असोज 1 देखि 12 गतेसम्म आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर कुनै त्रुटि भए सचेतनको लागि अनलाइन मार्फत नै समयमै निवेदन दिने मतदाताहरूमा अनुरोध गरिएको छ। आयोगले हाल 2 विधि मार्फत मतदाता नामावली संकलन र अध्यावधिक गरिरहेको छ। राष्ट्रिय परिचय पत्र एनआईडीमा आबद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणाली मार्फत नै आफ्नो तस्विर र बायोमेट्रिक विवरण पेश गर्न सक्नेछन् भने परिचय पत्रमा आबद्ध नभएकाहरूको सम्बन्धित जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ। दिएको समय अवधि, व्यक्तिगत विवरण सच्याउनुका साथै नामावली शुद्धिकरणमा लागिसकेका समेत उपयोग गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। आयोगका अनुसार तोकिएको म्यादभित्र मात्र हुने निवेदन र दावी विरोध उप आवश्यक छानबिन गरी मतदाता नामावलीलाई अन्तिम रूपमा दिइनेछ।
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाडौँको त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाको छानबिन र पीड़ित परिवारलाई क्षतिपूर्ति दिन यातायात व्यवसाय र मजदूरी संघ संस्थाहरूले माग गरेका छन्। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 1 बजे अस्पताल घाइते चालकको शरीरको 90% भाग जलेको थियो। मंगलबार चैत्र पेश विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाबारे न्यायिक छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषीमाथि कार्यवाही गर्न माग गरेका हुन्। संघ संस्थाहरूले ट्राफिक प्रहरीले नियन्त्रणमा रहेका बेला चालकको आत्मदाह प्रयास गर्नु गम्भीर घटना भएको भन्दै ट्राफिक प्रहरीले कार्यशैलीमाथि समेत छानबिन गर्न माग गरेका छन्। मृतक चालकले परिवारलाई राहत र क्षतिपूर्ति, जलेर क्षति भएको बस धनीलाई क्षतिपूर्ति र यातायात श्रमिकलाई श्रम ऐन तथा सामाजिक सुरक्षामा आबद्ध गर्न पनि उनीहरूको माग छ। माग तत्काल समर्थन नभए शान्तिपूर्ण रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। अब विदेशको खबर। फ्रान्सले राष्ट्रपति इमान्युएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन रूस द्वन्द र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल गर्नुभएको छ। न्यूयोर्कमा भेटवार्तापछि उहाँले यी विषय विश्व शान्ति र सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभयो। म्याक्रोनका अनुसार युक्रेनमा रोक्ने प्रणाली लगायतका रक्षात्मक हतियार शीघ्र र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा दुई नेताबीच छलफल भएको थियो। लाल सागरको अवस्थाबारे पनि छलफल भएको बताउँदै म्याक्रोनले उक्त क्षेत्र विश्वव्यापी व्यापार र मूल्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रसंघको वार्ता धेरै राम्रो र रचनात्मक भएको बताउनुभयो। हर्मुजको जल घाटीमा अवरोध उत्पन्न भएपछि लाल सागर प्रमुख तेल ढुवानी मार्ग बनेको भए पनि यमनमा हुती विद्रोहका गतिविधिका कारण बाब अल मन्दब जल घाटी हुँदै हुने ढुवानी प्रभावित हुँदै आएको छ। म्याक्रोनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गर्नुभएको थियो। अमेरिका क्यानाडा व्यापार विवादका कारण दुवै देशले एकअर्काका सामानमा भन्सार शुल्क लगाउँदै आएका छन्। म्याक्रोनले संयुक्त राष्ट्र संघको महासभाका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। अब खेल खबर। शीतले गाउँपालिका 1 धादिङ स्थित नयाँ बस्ती बाजुगराको खेल मैदानमा दोस्रो शीतलेका अध्यक्ष कप 9A साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। युवाहरूको बाटो कुलत र दुर्व्यसन होइन, समाज विकास तथा राष्ट्र निर्माणको हो भन्ने सन्देश सहित प्रतियोगिता आयोजना गर्न लागि हो। एनकेयूवाईसी क्लब सितले गाउँपालिका एक धादिङको आयोजना हुने प्रतियोगिता 2083 असोज 25 गते 27 गते सम्म संचालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न स्थानका फुटबल टोलीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा विजेता टोलीले रु 1,00,000 नगद सहित सादा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुने टोलीले रु 50,000, तेस्रो हुने टोलीले 15,000 र चौथो हुने टोलीले समेत 15,000 नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। दोस्रो तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन चाहेका टोलीले असोज 23 गते सम्म टीम दर्ता गरिसक्नुपर्नेछ। टीम दर्ताका लागि 10,000 प्रवेश शुल्क तोकिएको छ। प्रतियोगिताको सह आयोजक सितले गाउँपालिका धादिङ रहेको छ। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय तथा क्षेत्रीय स्तरमा फुटबल खेलको विकास गर्नुका साथै युवाहरूको खेलकुद मार्फत सकारात्मक र सृजनात्मक गतिविधि जोड्नु हो। क्लबका अध्यक्ष मिङमार दोर्जे तामाङ भिक्टोरका अनुसार खेलकुदको युवाको शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउनुका साथै अनुशासन सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने भएकाले प्रतियोगिताले स्थानीय युवालाई खेल क्षेत्रमा अघि बढ़ने प्रेरणा अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ी तथा फुटबल टोलीलाई निर्धारित समयभित्र टीम दर्ता गर्न प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। साथै स्थानीय खेलप्रेमी तथा युवा सर्वसाधारणलाई प्रतियोगितामा उपस्थित भई खेलाड़ीको हौसला बढ़ाउन आग्रह गरिएको छ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। बाढ़ीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको 9 बुधे मागसहित ज्ञापन पत्र, पुलदेखि बैंक कर्जासम्म। नेपाली कांग्रेस धादिङको वडा अधिवेशन अन्तर्गत सितले गाउँपालिका 7 ओडामा ओडा सभापति र ओडा कार्य समिति सर्वसम्मत चयन। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, वाक्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी। र सितलिएको 9A साइड खुल्ला फुटबल प्रतियोगिता हुने, टीम दर्ता असोज 23 गतेसम्म। साँझ 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना समाचारको माध्यमलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
5: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
7: ओ मेज्यू, नमस्कार है।
8: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
7: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
8: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
7: है मेज्यू। म त बिहेमा आउँदिन होला।
8: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
7: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
8: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
7: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
8: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: बाबा बाबा, म त आज स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
13: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा।
15: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: चौध रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 औं महासभामा भाग लिन जानुहुने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फिर्ता हुने तालिका छ। प्रतिनिधि सभाको आजको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन भएको छ। सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्ने गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड्नुपर्ने बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गरी कार्यान्वयनमा जोड़ दिनुभयो। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक रोग पशु रोग नियन्त्रण विधेयक 2083का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि बैठकमा सांसदहरूले राष्ट्र संघको महासभामा नेपालको शान्ति सार्वभौमिकता जलवायु न्याय हिमाल संरक्षण विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभयो। सांसदहरूले काठमाण्डुको त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको र बसमा भएको आगलागीका विषयमा सत्य तथ्य बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो। सांसदहरूले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन सुरक्षित र व्यवस्थित सड़क पूर्वाधार निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले बजारमा बढ़दो महँगी र कालोबजारी नियन्त्रण गर्न विभिन्न जिल्लामा फैलिएका स्क्वाड टाइफस डेंगी लगायतका संक्रमण रोग नियन्त्रणका लागि पहल गर्न राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द नियन्त्रणको पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल र पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल बीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल र पोर्चुगल बीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुशी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री खनाल र जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सु बीच संयुक्त राष्ट्र संघको 81 औं महासभाका क्रममा न्यूयर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेश मन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीड़ितप्रति श्रद्धांजली तथा शोक सन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको थियो। वहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षी समक्ष स्पष्ट पार्नु भएको प्रधानमन्त्रीका प्रेस तथा कानून अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्ध रहेको बताउनु भएको थियो। वहाँले यस विषयमा आफ्ना श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याफुबेसी सड़क खण्डमा असोज महिनाभित्रमा यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मरमतपछि यातायात सञ्चालन भइरहेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले गल्छी स्याफुबेसीसम्मको सड़क 10 सयसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पुखोलामा अस्थायी मरमत सकिएर यातायात सञ्चालन भइसकेको छ। विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म करिब 10 किलोमिटर मध्ये 9 किलोमिटर सड़क खण्ड खुलिसकेको छ भने करीब 300 मीटर क्षेत्रमा पहिरोका कारण सड़क अवरूद्ध छ। उक्त क्षेत्रमा नेपाली सेनाले ब्लास्टिङ गरी दुवै तर्फबाट ट्र्याक खोल्ने काम शुरू गरिसकेको विभागले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङले मौसम पूर्वानुमान एवं भोलिदेखि देशभर वर्षाको गतिविधि बढ़ने भन्ने विषयमा जानकारी दिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले भोलिदेखि वर्षाको गतिविधि बढ़ने जनाएको थियो। बंगालको खाड़ीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन आज मन्त्रीद्वय मौसम विज्ञान विभाग पुग्नु भएको हो। उहाँहरूले पानी पार्ने प्रणाली नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिनुभएको विभागले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञ लीला ल्याइच्याईले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानूनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँच योग्य बनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यसै गरी नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय संचालनका लागि पुस्तकालय काउन्सिलको समेत व्यवस्था गर्न सुझाव दिनुभयो। बैठकमा सांसदहरूले बालबालिकाको अध्ययन पाठ्यक्रमसँग पुस्तकालयलाई जोडेर लैजानुपर्ने, विद्यालयहरूमा रेडक्रस स्काउट जस्तै पुस्तकालय अनिवार्य गरिनुपर्ने र गाउँ गाउँमा विशेष पुस्तकालयहरू संचालन गर्ने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढ़ाउनु भएको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। समयमै मलको व्यवस्थापन गरी किसानले खेती गर्ने समयमा मल अभाव बेहोर्दा नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाउन मन्त्री चौधरीले निर्देशन दिनुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला र भाषा साहित्यको प्रवर्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री डाक्टर तिमल सिन्हाले साहित्यिक पत्रकारिता नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न भाषा भाषी तथा मातृभाषामा प्रकाशित हुने पत्र पत्रिकाले सम्बन्धित समुदायको भाषा संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने बताउनुभयो। साहित्यिक पत्रकार संघले मातृभाषाका पत्र पत्रिकाका लागि छुट्टै मापदण्ड बनाउने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेट्नुपर्ने सुझाव दिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण धार्मिक पर्यटकीय क्षेत्र धनुषाको जनकपुर धामको जानकी मन्दिरमा पुग्ने पर्यटकको संख्यामा कमी आएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
0: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि जनकपुर धाममा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आएको छ। दैनिक रूपमा हजारौं पर्यटकहरू जनकपुर धामको जानकी मन्दिर, राम मन्दिर सहितका मठ मन्दिरहरूमा पूजा अर्चनाका लागि आउने गरेकोमा अहिले निकै घटेको छ। बाढ़ीमा भारतीय सहित अन्य मुलुकका पर्यटकहरू पनि परेका कारणले धार्मिक तथा प्राकृतिक यात्रामा आउने पर्यटकको संख्यामा कमी आएको छ। रसुवाको बाढ़ीपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा जनकपुर धामका स्थानीय बुद्धिजीवी प्रमोदानन्द झा:
2: भोटेकोशीको जुन विनाशकारी बाढ़ी आएको थियो त्यसपछि छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरू वात्तै घटेको अनुभव गरिराखेको छु। पहिला जनकपुरमा हजारौंको संख्यामा उहाँहरू आउनुहुन्थ्यो यहाँ दर्शन गर्न, र विनाशकारी यो घटना जुन भएको छ हुन सक्छ त्यसैको प्रभाव होला।
0: नेपालमा धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरू प्राय लुम्बिनी, पशुपति, कैलाश मानस सरोवर हुँदै जनकपुर धाम आएर भारततर्फ फर्किने गरेको छ। पर्यटनमा परेको प्रभावका विषयमा जनकपुर धामका वरिष्ठ होटल व्यवसायी दशरथ शाह:
3: बाहिरको पर्यटकहरू बहुत न्यून भएको छ, यहाँ आउने अधिकांश भारतीय पर्यटकहरू छन्। नेपालमा यस्तो भयो भने डराएको छ, जानकी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो पनि लागेको छैन।
0: जनकपुर धाममा धार्मिक पर्यटकको रूपमा आउने भारतीय सहित आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा कमी आएपछि पछि पर्यटन क्षेत्र प्रभावित बनेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
1: सरकारले भोटेकोशी नदीमा आएको बाढ़ीका कारण पुगेको क्षतिको आकलन गरी विपदपछिको आवश्यकता मूल्यांकन पीडीएनए प्रतिवेदन तयारीका लागि अध्ययन अघि बढ़ाएको छ। मन्त्री परिषदको भदौ 12 गतेको बैठकले अध्ययन गर्ने निर्णय गर्दै योजना राष्ट्रिय आयोगलाई जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएसँगै राष्ट्रिय योजना आयोगले आवश्यक कार्यविधि तयार पारी सर्वेक्षणको लागि 5 जिल्लामा कर्मचारी परिचालन गरेको छ। आयोगले 5 जिल्लाका 15 पालिकामा प्राविधिक सहितका कर्मचारीहरूका 83 टोली परिचालन गर्ने निर्णय गरे अनुसार सोमबारसम्ममा 54 सर्वेक्षण टोलीमा 162 कर्मचारी परिचालन भई सर्वेक्षणको काम अघि बढ़ेको जनाएको छ। आयोगले स्थानीय तहहरूको सहयोगमा परिचालन हुने सर्वेक्षण टोलीले तथ्याङ्क आफ्नो डिभाइसमा प्रविष्ट गर्न साथ योजना आयोगको सिंहदरबार स्थित कार्यालयमा प्रत्यक्ष देखिने व्यवस्था गरिएको छ। त्यस्तो तथ्याङ्क दैनिक रूपमा अध्यावधिक गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। हुलाक कार्यालय भन्न साथ चिठी पत्र आदान प्रदान गर्ने कार्यालयको रूपमा मात्रै बुझाई हुने गरेकोमा पछिल्लो समय यसको सेवा विस्तार हुँदै गएको छ। हुलाक सेवा क्रमशः राष्ट्रिय कुरियर सेवाका रूपमा विकास हुँदै गएपछि सेवाग्राहीले थप सुविधा पाउन थालेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
4: हुलाक मार्फत राहदानी घरमै पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा मात्रै एक महिनाको अवधिमा 300 भन्दा बढी सेवाग्राहीले हुलाक मार्फत राहदानी घरमै प्राप्त गरेका छन्। राहदानी घरमै लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले जानकारी दिनुभयो।
5: बढ्दै गएको छ सरले घरमै भौगोलिक हिसाबले पनि अब टाढा आउन जानलाई अप्ठ्यारो, त्यसले गर्दाखेरि अहिले राहदानीको घरमै रिसिभ गर्ने प्राप्त गर्ने गरी चाहिँ सेवाग्राही बढ्नु भएको।
4: हुलाक कार्यालयले पनि सम्बन्धित निकायसँग चरणबद्ध रूपमा समन्वय गरी सेवा प्रवाहलाई छिटो छरितो बनाउँदै गएको जनाएको छ। हुलाक मार्फत प्रदान हुने सेवालाई थप व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज सेवा दिने प्रयास भइरहेको हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश सिंह कार्कीले बताउनुभयो।
6: जिल्ला कुरियर सर्भिसको रूपमा विकास गर्दै भन्ने सरकारको सहयोगी कार्यसूची अन्तर्गत सत्तासीन प्रबन्धनको उल्लेख गरिरहेछ। त्यसै सन्दर्भमा प्रत्येक पालिका हुलाक कार्यालयसित आन्तरिक राहत भवनको सम्झौता भएर गाडीसित कनेक्टिभिटीलाई जोडिरहेछ। जिल्ला विगतको तुलनामा लगभग बढेको छ देखिन्छ।
4: सेवालाई थप प्रभावकारी बनाउन ग्रामीण क्षेत्रसम्म यसको पहुँच विस्तार गर्नुपर्ने स्थानीयको माग छ। स्थानीय स्तरमै कार्यालय स्थापना तथा गाउँघरबाटै सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गर्नुपर्ने मेलौली नगरपालिका 3 स्थानीय तथा शिक्षक समेत रहनुभएका रमेश दत्त बाघ बताउनुहुन्छ।
7: हुलाक सेवालाई निरन्तरता दिनुपर्छ, हुलाक सेवालाई घर घरसम्म पुर्याउनु पर्छ र हुलाक सेवाको जुन विस्तार छ यो विस्तार स्थानीय तहसम्म पुग्यो भने अझै पनि नेपालमा विश्वासिलो एउटा संचार हस्तान्तरण गर्ने सूचनाहरू दिने बलियो हुन्थ्यो भन्ने मैले आफूले पनि महसुस गरेका छु।
4: हुलाक सेवा राष्ट्रिय कुरियर सेवाको रूपमा विकास हुँदै गएसँगै सेवाग्राहीको संख्या पनि बढ्दै गएको देखिन्छ। विशेष गरी राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीको संख्या बढ्दो छ। यसै गरी सरकारले हुलाक मार्फत बोलपत्रका कागजात प्राप्त गर्ने तथा दाखिला गर्न सक्ने व्यवस्था पनि गरेको छ। यसले परम्परागत चिठी पत्र आदान प्रदानको भूमिकाबाट हुलाक सेवालाई थप आधुनिक र बहुउपयोगी बनाउँदै लगेको देखिन्छ।
1: नेपाल टेलिकमले देशका विभिन्न स्थानमा नयाँ 2G/4G मोबाइल साइट सञ्चालनमा ल्याएको छ। टेलिकमले सेवा विस्तार एवं गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न 11 जिल्लाका 13 स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। टेलिकमका अनुसार बागमती प्रदेश अन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका 3 कार्यालय र च्याउडाँडामा नयाँ साइट सञ्चालन गरिएको छ। यस्तै चितवनको मोहनपुर तथा गण्डकी प्रदेश अन्तर्गत नवलपुरको पोखरी डाँडा र लमजुङको मध्य नेपालमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्। लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुको धर्मपानी र पाल्पाको रामपुर तथा वंशीमा नयाँ साइट सञ्चालन गरिएको छ। कर्णाली प्रदेश अन्तर्गत जुम्लाको कनाका सुन्दरी र सुर्खेत जुम्ला रोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुराको बढीमालिका, डडेलधुराको गाङखेत र दार्चुलाको रिठा चौपाट मा पनि नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको नेपाल टेलिकमले जनाएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 7 र एक कम्पनी विरूद्ध 73,61,000 रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उहाँहरू विरूद्ध आर्थिक वर्ष 2078-79 त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्बर 6 हरियापानी पालङ माझफाल हुँदै रूकुमसम्म सड़क योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत कम रकम कबूल गर्नेलाई अनुटी नगरी बढ़ी रकम कबूल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। नगरपालिकाका प्रशासकीय अधिकृत हीराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर शशिचन्द्र विष्ट विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। बाँकेमा एक साताभित्र 3119 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एसपीभी खोप लगाइएको छ। यही असोज 1 गतेदेखि शुरू भएको खोप जिल्लाका विद्यालयका कक्षा 6 अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका 10 वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका 8 स्थानीय तहमध्ये नेपालगंज उपमहानगरपालिका, कोहलपुर नगरपालिका

0: यसको असर धान पाम तेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्वभर खाद्यान्नको मूल्य बढ़न सक्ने चेतावनी दिएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् 2027 को अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्नेछन्। मध्य अमेरिका र दक्षिण अफ्रिकाका साथै पूर्वी अफ्रिका तथा दक्षिण र दक्षिण पूर्वी एसिया पनि प्रभावित हुने चेतावनी दिइएको छ। एल निनो प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्य भन्दा बढ़ी हुने प्राकृतिक जलवायु चक्र हो। यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी उष्ण लहर बाढ़ी लगायतका चरम मौसमी घटना निम्त्याउने गर्छ। यस वर्ष एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने र यसको प्रभाव सन् 2027 सम्ममा रहन सक्ने अनुमान गरिएको छ। दक्षिण पूर्वी एसियामा यसको प्रभाव देखिन थालिसकेको विज्ञहरूले बताएका छन्। धान उत्पादनमा कमी आए विश्व बजार समेत प्रभावित हुन सक्छ। भारत भियतनाम र थाइल्याण्ड विश्वका प्रमुख चामल निर्यातक हुन् र यी देश एल निनोबाट प्रभावित हुने अनुमान गरिएको छ। इण्डोनेसिया र मलेसियामा पनि पाम तेल उत्पादन जोखिममा परेको छ। यी दुई देशले विश्वको करिब 85% पाम तेल आपूर्ति गर्दछन्। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेला चीनले सो कदमको विरोध गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी एयरलाइन्सलाई विश्वभर सञ्चालन गर्न कठिन हुने चेतावनी दिएको भोलिपल्ट चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनीय विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: देशभरका सहकारी संस्थाहरूले संचालक तथा प्रमुख कार्यकारी अधिकृत सीईओको आफ्नो वा आफन्तका घरमा कार्यालय राख्न नपाउने भएका छन्। राष्ट्रिय सहकारी प्राधिकरणले एक निर्देशन जारी गर्दै सहकारीका लागि सोही संस्थाका उच्च अधिकारीले आफ्नो वा आफन्तको घर भाडामा लिन रोक लगाएको छ। संस्था संचालक प्रमुख कार्यकारी तथा निजको परिवारका नाम रहेको घर भाडामा लिई कार्यालय सञ्चालन गर्न पाइने छैन प्राधिकरणको निर्देशनमा भनिएको छ। निर्देशन विपरीत कार्यालय सञ्चालन भएको भए 6 महिनाभित्र हटाइसक्नु पर्ने व्यवस्था प्राधिकरणले निर्देशन मार्फत गरेको छ। त्यसै गरी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता वा उद्देश्य परिवर्तन गर्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्रस्तावित सहकारी संस्थाका नाममा समान प्रकृतिको अन्य कुनै सहकारी संस्थाको सदस्य नभएको भनी सो घोषणा समेत गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धी जारी गरिएको नियामकीय मापदण्ड 2083 संशोधन गर्दै प्रस्तावित कार्यक्षेत्रमा भौगोलिक रूपमा निरन्तरता कायम भएको हुनुपर्ने व्यवस्था थप गरिएको छ। वीरगंज अनुसार कार्यालयले चालू आर्थिक वर्ष 2083-84 दुई महिनामा 42,24,00,00,000 बढ़ी राजस्व संकलन गरेको छ। भन्सार विभागले आईसीपी वीरगंज अनुसारलाई दुई महिनाका लागि 43,34,00,00,000 राजस्व उठाउने लक्ष्य तोकेको थियो। अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा साउन र भदौ महिनामा 1,10,00,00,000 कम राजस्व असुली भएको आईसीपी भन्सार वीरगंजका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनु। आउन महिनामा वीरगंज भन्सारले 18,72,00,00,000 भन्दा बढ़ी राजस्व असुली गरेको थियो भने भदौ महिनामा 23,46,00,00,000 राजस्व असुली गरेको छ। कार्यालयका अनुसार साउन र भदौ महिनामा कुल राजस्व संकलनको 97.46% राजस्व असुली भएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाउँमा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। परिषदले एक सूचना जारी गर्दै क्यान्सर पायल्स जस्ता विभिन्न रोग को पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्य भएको प्रति सूचना मार्फत सचेत गराएको हो। परिषदले त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकोले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको छ। परिषदले कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र गतिविधि बन्द गर्न गराउन अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनाको अवज्ञा गरी अवान्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने समेत परिषदले सूचना मार्फत जनाएको छ। यो साताको पहिलो कारोबार दिन शेयर बजारको परिसूचक नेप्से 7.06 अंकले बढ़ेको छ। यो वृद्धिपछि नेप्से परिसूचक मंगलबार 2,654 अंकमा कायम भएको छ। अघिल्लो दिन 6,74,00,00,000 कारोबार भएको बजारमा मंगलबार 7,04,00,00,000 कारोबार भएको छ। मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ। मुस्ताङमा कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले असोज 3 गतेदेखि असोज 15 गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन गरेको केन्द्रका प्रमुख प्रकाश पन्थले बताउनुभयो।
0: अब खेल

0: समाचार अजय बमबाट
1: पदकको आशा गरिएको नेपालले जापानको नायोगा आइसीमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा थाइल्याण्डमाथि रोमाञ्चक जीत निकालेको छ। मंगलबार भएको समूह बीको खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको हो। थाइल्याण्डमाथिको जीतसँगै नेपालले महिला कबड्डीमा महत्वपूर्ण सफलता हात पारेको छ। पदकको आशा गरिएका नेपाली बक्सर चन्द्र बहादुर थापा मगर पहिलो चरणबाटै बाहिरिएका छन्। 55 केजीको बाउटमा चन्द्र भारतका मन्देक बाम जादुमणि सिंहसँग पराजित भए। चन्द्रले 5-0 नतिजामा हार बिहोरेका हुन्। टेबल टेनिसको मिक्स डबल्समा इभान थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानी टोलीलाई हराएको छ। इभान र रुबिनले मुहम्मद खान र कल्सुम खानको चुनौतीलाई 3-0 पन्छाएका हुन्। जीतसँगै टोलीले अन्तिम 32 यात्रा तय गरेका छन्। उता संयोग कपाली र नमिता श्रेष्ठको जोडी भने पहिलो चरणमै रोकिएको छ। यो जोडीलाई मंगोलियाले हराएको हो। अब इभान र रुबिनले बुधबार हङकङको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपाली महिला भलिबल टोलीले 12 स्थानमा रहेर आफ्नो यात्रालाई अन्त्य गरेको छ। 11 स्थानको प्ले अफमा नेपालले मंगोलियासँग 3-0 सोझो सेटमा पराजय बेहोर्यो। महिला टीम कातामा नेपाल क्वार्टर फाइनल नै पराजित भएको छ। क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 अंकले पराजित भएको हो। नेपालका लागि टीम कातामा सानुमाया थिङ, मेगा लिम्बु र आलिसा राष्ट्रकोटी मगरले प्रतिस्पर्धा गरेका थिए। भियतनामसँग पराजित भएसँगै नेपालको महिला टीम कातामा पदकको यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। बक्सिङ 51 केजी प्रतिस्पर्धामा नेपाली रमिसा श्रेष्ठ भियतनामकी एन ग्वेन थिटामसँग 5-0 पराजित भइन्। त्यसै गरी पौडी महिलातर्फ 100 मिटर फ्रीस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भइन्।
2: अब मौसम। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभाग तथा मधेश प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.7, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, काठमाडौँको अधिकतम 29.6, न्यूनतम 19.7, वर्षा 1.4 मिलिमिटर, पोखराको अधिकतम 31.6, न्यूनतम 21, वर्षा 0.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.7, न्यूनतम 21.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34, न्यूनतम 22.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क प्रस्थान। राष्ट्रसंघ महासभामा जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा सांसदहरूको सुझाव। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याफुबेसी सड़क खण्डमा यही असोज महिनाभित्र यातायात संचालनमा ल्याउने तयारी र प्राकृतिक जलवायु चक्र एलनिनोका कारण सन् 2027 सम्म खाद्य संकट बढ़न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: नमस्कार, तपाईं सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। भर्खरै यहाँले 7 बजेको समाचार सुनिसक्नुभयो। अब भने हामी करिब 8 बजेको हाराहारीसम्म यहाँलाई विभिन्न सुमधुर आधुनिक गीत संगीतबाट
4: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
4: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
6: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140131429।
8: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकार का गुणस्तरीय प्लास्टिक घरायसी सामग्री अब एक मंडली प्लास्टिक एंड किराना सप्लायर्स एमाले चोक तोरी मिल जाने बाटो संपर्क नंबर 98 49 18 57 37।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग पोटी मधेस बागमती र कन्वेती प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासन विहीन होइन। शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन। विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ। अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
3: अब आउँदो दुई तीन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा सृष्टि भइरहेको न्यूनचापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपाली सम्भावना रहेको छ। बुधबार जाति र बिहिबारदेखि नै पूर्वी भूभाग जस्तै कोशी मधेस बागमती र कन्वेती प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन सहित चाहिँ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा तथा एक स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी, तापती, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन सत्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसी,
6: यही असोज 9 देखि 12 गतिसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने चलत मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनु भएको छ।
5: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिता बारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रेडियो सिटी यातायातको 5 ख 42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
7: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ, सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उत्ताउलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
5: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
5: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
1: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
5: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: सन्तोषी रावल बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुजुल्का बनाउन नभुल्नुहोला।
8: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण एउटा डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुजुल्का बनाउनुपर्छ।
0: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
12: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: बच्चा जन्मेदेखि 6 महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
15: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दुध कम आएको हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी वर्षस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो कि बच्चाको लागि।
14: 6 महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दुध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुन। बारीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सिडिओ शम्भू प्रसाद रेग्मी।
8: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक वस्तु स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण एउटा डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो उपस्थिति छ भनेर एउटा सर्जिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्टरको कार्यालयमा भने त्यही अब त्यही मुचुर्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ। त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो दिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
14: नुवाकोटका सिडिओ शम्भू प्रसाद रेग्मी। बाढीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
16: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। यो पोस्टमार्टम स्याम्पल बोन तथा टिथको अलि जटिल अलि समय लाग्ने अर्थात् एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात् 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात् बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ, यो सबैको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200 प्लस डिएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600 प्लस प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अथवा टिथको डिएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
14: रसुवा भोटेकोसी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल,
17: 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने पोषणका कार्यक्रमहरू सञ्चालन हुन्छन्।
0: बजारिया खाना छोडेर रैथानेमा फर्कनु पर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
19: जाजरकोटमा बाल बालिका महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
20: हामीले पोषण डाइरेक्टली पोषणमा त हामीले काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले किशोरी तथा नवजात तथा माटी नवजात शिशुमा काम गरिराख्दा पोषण भनेको बच्चालाई मात्र नभएर हामीले आमादेखि लिएर बच्चा सबैमा पोषण यो इन्कपेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै यी पोषणको कुरालाई लिनुपर्छ, आमादेखि बच्चासम्मलाई पोषण सोभन्नुपर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत किशोरी आमाहरू समूहहरू बनाएका छौँ। हामीले
19: पोषणमा नसाथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौ, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरुष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवाकाले जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की,
17: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ ओटीसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी सेवा दिइरहेछौ नियमित सेवाको रूपमा, भने अर्को जाजरकोट जिल्ला अन्तर्गत रहेका 7 स्थानीय तहलाई स्वास्थ्य सेवा कार्यालयले पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने पोषणका कार्यक्रमहरू सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था बहिरङ्ग उपचार केन्द्र भनेर छन्, त्यसमा स्पेशली कुपोषित बच्चाहरूको उपचार गर्ने सेवा प्रदान हामीले गर्दै आएका छौँ।
19: जाजरकोटको पोषण अवस्था कस्तो छ, बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
4: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आयो भने उनीहरूलाई त्यो साग
19: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि शिक्षा खानेपानी सरसफाई महिला तथा बालबालिका खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा
21: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
19: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम विभिन्न शाखा बीचको समन्वय विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घर्तीले बताउनु भएको थियो।
22: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
19: पोषणको सवालमा संचार माध्यमको भूमिका, नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउन उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोर दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सक्ने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औलाउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत तीन वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम, पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुरी साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाडेको तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना, सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। भालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाधवकोट।
23: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: बाबा बाबा म टाढो स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
8: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

गैराजकी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किरा

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्कतर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोलि कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनतावादी प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मन्त्रण गर्दैछौँ।
0: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डडेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो, जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिम नदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाई चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरे भन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डडेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डडेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोडे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
4: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना देशमा डकुमेन्टहरू छन्, आशावादी हुने ठाउँ देख्छु।
0: भोटेकोशी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीति तर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकारी आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
5: शुरूमा सोशियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने शुरूमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली न्यूनजाति प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो होइन। 7 गते राति र 8 गते को बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी चाहिँ अलिकति कम इफेक्ट हुन्छ होइन। तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नुभएको छ तपाईँहरूले अहिलेसम्म?
5: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ। अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
5: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
5: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनुभएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन। अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि. अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ. विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ.
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न.
5: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो. अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किरहेको बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने. अनि हाम्रो सूचनालाई चाहिँ हेरेर नहुन पनि अनुरोध छ र केही जिज्ञासा भएमा 1551 कल गर्नु पनि अनुरोध.
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ. अब लागौं कर्णालीतर्फ. पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ. त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ. जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट.
6: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई.
7: छिटो पकाउन पनि सकिने, विस्तारै पकाउन पनि सकिने. कतिपय बेला भित्तको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ. त्यो एक त कार्यबोझ घटेको छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ.
6: जुम्लाको पात्रासी गाउँपालिका कि अर्को स्थानीय बासिन्दा माया देवी बोहरा.
8: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छ, समयको बचत हुन्छ. अनि स्वास्थ्यको लागि एकदम धुवाँ धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे.
6: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे.
9: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 46,000 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ. त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ.
6: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चूलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्. कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला.
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बनेको अभियोग लगाइएका 15 दोषी ठहर गरेको छ. उक्त आक्रमणमा 270 ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए. बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट.
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन् जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए. तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो. ज्यान गुमाउनेमा 45 विदेशी थिए. आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए. आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसुरमा सजाय माग गरिएको थियो. त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए. अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए. विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो. उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए. श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो. सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

सयों रेडियो, हजारों रेडियो कर्मी, करोड़ों